0: दशवटा संस्थाको पुँजी कोष अनुपात 8% हाराहारीमा झर्दा 7 वटाको न्यूनतम सीमाभन्दा तल झरेपछि राष्ट्रबैंकको शीघ्र सुधारात्मक कार्यवाहीमा परेका छन्।
1: फुटबलमा एक पुस्ता खेलाड़ी नै पलायन हुने जोखिम शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। नेपाली फुटबल प्रेमीमा फिफा विश्वकपको बेग्लै रौनक र उत्साह छ, तर यही बेला अन्तर्राष्ट्रिय प्रतिबन्धको कालो बादल नेपाली फुटबलमाथि मडारिरहेको छ। यसले विश्वकपको उल्लासमा रमाइरहेका नेपाली फुटबल प्रेमीलाई निराश मात्र बनाएको छैन, प्रतिबन्ध लम्बिए एक पुस्ताका खेलाड़ी नै पलायन हुने जोखिम देखिएको छ। अखिल नेपाल फुटबल संघ एन्फामाथि सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेपको हस्तक्षेपले उत्पन्न विवाद उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै फिफाले प्रतिबन्ध लगाएको हो। प्रतिबन्धका कारण लामो समयदेखि विवाद र आन्तरिक द्वन्द्वमा अल्झिएको नेपाली फुटबलको भविष्य अध्ययारो सुरुङमा फँसेको छ। फिफाको प्रतिबन्धले नेपाली फुटबल गतिविधि लगभग शून्यकै स्थितिमा झरेको छ। नेपाली फुटबलका शुभचिन्तक मात्र नभएर खेलाड़ी पनि निराश छन्। नेपालको सबैभन्दा लोकप्रिय मध्येको खेल फुटबलमा देखिएको अन्यलबारे सरकार र तालुकदार निकाय शिक्षा तथा खेलकुद मन्त्रालय गम्भीर नदेखिएकाले थप चिन्ता बढ़ाएको छ। फिफाको प्रतिबन्धपछिको परिस्थितिलाई लिएर मन्त्री सस्मित पोखरेलको टिप्पणी पनि सकारात्मक छैन। मन्त्री पोखरेलले यस अघिका सरकारले एन्फामा बारम्बार हस्तक्षेप गरेको आरोप त लगाएका छन्, तर अहिलेको प्रतिबन्धबाट नेपाली फुटबललाई कसरी बाहिर ल्याउने भन्ने प्रष्ट खाका अघि सार्न सकेका छैनन्। फुटबलमा एक पुस्ता खेलाड़ी नै पलायन हुने जोखिम कान्तिपुर दैनिकमा छापिएको खबर हो।

2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भइपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।

0: सम्मा तू अकाउंट ओपन एक्टिवेट अनि कारोबार सजिलै सँग
1: नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। पछिल्लो समय ट्राफिक प्रहरीले गाड़ी रोकेर चालकलाई सिसामा टाँसिएको कालो स्टिकर निकाल्न लगाइरहेको छ। कतै स्टिकर त्यही उक्काइँदैछ, कतै चिट काटेर यातायात कार्यालय पठाइँदैछ। अचानक यस्तो कडाई गर्नुको कारण हो आगामी साउन 1 गतेदेखि सवारी तथा यातायात सम्बन्धी नयाँ कानूनी व्यवस्था लागू हुँदैछ। सरकारले ट्राफिक नियम उल्लंघनमा कड़ा सजायको नीति लिएको छ। ट्राफिक नियम उल्लंघनको प्रकृति अनुसार 1,00,000 रूपियाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ। यस्तो प्रावधान सहितको व्यवस्था बारे त्यस अगाडि नै चालकलाई सचेत गराउन ट्राफिक प्रहरी सक्रिय भएको हो।
3: असोज 2081 को बाढ़ीले क्षति गरेको बीपी राजमार्ग अझै तयार भइसकेको छैन। बाढ़ीबाट थप क्षति हुन नदिने गरी खोलाको तहबाट 8 मिटरसम्म अग्लो उचाइमा पर्खाल उठाएर सड़क बनाइँदैछ। सड़क डिभिजन कार्यालय भक्तपुरले वर्खालाई ध्यानमा राखेर 15 असारबाट नयाँ ट्रयाकमा सवारी साधन चलाउने तयारी गरेको थियो। उक्त समयमा वर्खा शुरू भइसक्ने अनुमानका आधारमा सवारी आवागमन नरोक्ने गरी नयाँ ट्रयाक खोल्ने तयारी गरिए पनि बाढ़ीको समस्या नभएकाले खोलाकै डाइभर बाट सवारी चलाइएको सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताउनुभयो।
2: मध्य प्रदेशमा असारको तेस्रो सातासम्म कुल धानी खेतीयोग्य जमीन मध्ये 14.73% क्षेत्रफलमा रोपाई भएको छ। कृषि विकास निर्देशनालय मध्य प्रदेशले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असार 19 गतेसम्म प्रदेशका 8 जिल्लामा 3,85,933 हेक्टर धान खेतीयोग्य क्षेत्र मध्ये 59,895.06 हेक्टरमा मात्रै अहिलेसम्म धान रोपाई भएको छ। सिधामा सबैभन्दा बढ़ी र सर्लाहीमा सबैभन्दा कम धान रोपाई भएको तथ्याङ्क
3: गत बिहिबार कर्णाली नदीमा खसेर बेपत्ता भएको फोर्स गाड़ी र यात्रुको शनिबार साँझसम्म खोजी कार्य जारी भए पनि कोही पत्ता लगाउन सकिएको छैन। सुर्खेतदेखि काली

0: कोट जाँदै गरेको गाड़ी दैलेखको सांगेत डान नजिक दुर्घटनामा परेको थियो। पाँच जना यात्रु रहेको भनिएको बेपत्ता गाड़ीको खोजी गर्न प्रहरीले सम्पूर्ण शक्ति परिचालन गरिरहेको छ। शनिबार साँझसम्म पनि जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अत्याधुनिक उपकरण सहित खोजी कार्य जारी राखिएको भए पनि अहिलेसम्म कुनै सुराग फेला पर्न नसकेको नेपाली सेनाले जनाएको छ।
1: विगत 35 वर्षमा नेपालमा भएका तीनवटा अस्वाभाविक कर्जा विस्तारले आर्थिक वृद्धि दिगो बनाउन नसकेको एक अध्ययनले देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कार्यपत्र एन एनाटोमी अफ नेपाल्स क्रेडिट बूम 1990 देखि 2025 अनुसार क्रेडिट बूमले वित्तीय अस्थिरता, बाह्य क्षेत्र संकट, सम्पत्ति मूल्यको अस्वाभाविक वृद्धि र आर्थिक मन्दी निम्त्याएको निष्कर्ष निकालेको हो।
0: नेपालमा भारतीय पर्यटकको संख्या बढ़दा पर्यटन क्षेत्र चलायमान भएको छ। जूनमा गत वर्षभन्दा 19.5% पर्यटकको आगमन बढ़नुमा भारतीय पर्यटकको आगमन बढ़नु हो। सन् 2026 जून महिनामा 91,363 विदेशी पर्यटक नेपाल आएका छन्, जसमा 41,809 पर्यटक भारतबाट मात्रै आएका छन्।
1: अब शेयर बजार साताको अन्तिम कारोबार दिन शेयर बजार मापक परिसूचकमा करेक्सन देखिएको छ। शुक्रबार नेप्से 8.30 अंकले घटेर 2653.40 बिन्दुमा बन्द भएको हो। अघिल्लो कारोबार दिन बजार 2661.71 बिन्दुमा बन्द भएको थियो। प्राविधिक विश्लेषकहरू शुक्रबारको गिरावटलाई बजार ओह्रालो लागेको नभएर 2650 देखि 2653 बिन्दु आसपास जोड़िने प्रयास रहेको संकेत देखाएको बताउँछन्।

0: Pocket Bonus Pal. It's a cup and a dish hole. Khelko matcha bhitra aafnai ho. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म संपूर्ण चैनल हेर्ने पैकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डीलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। इरानका पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको अन्तिम श्रद्धांजलि दिन शनिबार बिहान हजारौं नागरिक तेहरानमा भेला भएका छन्। खामेनेईको पार्थिव शरीर तेहरान स्थित विशाल ग्राण्ड मुसल्ला परिसरमा श्रद्धांजलिका लागि राखिएको छ। शुक्रबार विदेशी नेता, कूटनीतिज्ञ तथा धार्मिक अगुवाहरूको उपस्थितिमा विशेष श्रद्धांजलि कार्यक्रम गरिएको थियो। कार्यक्रममा चीन, रूस, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश सहित 100 भन्दा धेरै मुलुकका प्रतिनिधिको उपस्थिति थियो। रूसबाट पूर्व राष्ट्रपति डिमिट्री मेदभेदेव र चीनबाट चिनिया कम्युनिष्ट पार्टीका स्थायी कमिटिका उपाध्यक्ष ही वे, पाकिस्तान प्रधानमन्त्री शहबाज शरीफ लगायत उच्च तहका नेताहरू कार्यक्रममा सहभागी थिए।
3: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तिम स्कोर अन्तर्गत आज बिहान सम्पन्न खेलमा पाराग्वेलाई 2-0 गोल अन्तरले पराजित गर्दै साबेक उपविजेता फ्रान्स प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको मिलाडे फियामा आज बिहान भएको प्रतिस्पर्धात्मक खेलमा प्राप्त जितसँगै फ्रान्सले अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको छ। आजको खेलमा फ्रान्सको जित र क्वार्टर फाइनलको यात्राको मुख्य नायक केलियन एम्बाम्पे बनेका छन्, जसको 70 मिनटको पेनाल्टी प्रहारले खेलको निर्णायक गोल बनेको छ भने आजको खेलहरूबाट क्वार्टर फाइनल यात्रा सुरक्षित गरेका मोरक्को र फ्रान्स बीचको भिडन्त आगामी शुक्रबार नेपाली समयअनुसार बिहान 1:45 हुने तय भएको छ। यो महाभिडन्तले विश्वकपको सेमी फाइनल पुग्ने टोलीको टुंगो लगाउनेछ।
2: अब विचार विश्लेषणको पालो। 100 दिनमा कस्तो बन्यो प्रधानमन्त्रीको छवि शीर्षकमा किशोर नेपालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। प्रधानमन्त्री बालेन्द्रका बारेमा जनताले यतिखेर जे जे भ्रमहरू पालेका छन् त्यो पाल्न दिनुपर्छ, किनभने भ्रमहरूले सामान्य मानिसका लागि जीवनदायी शक्तिको काम गर्छन्। प्रधानमन्त्री शाह कलाकार हुनुहुन्छ, गायक कलाकार। उहाँको ऱ्याप गायकी, उहाँको झपक्क पालेको दारी र उहाँको कामकाजी शैली महानताको प्रतीक बनिसकेका छन्। प्रधानमन्त्रीले आफ्नो महानता कसरी जोगाउनुहुनेछ यो उहाँको निजी चिन्ता मात्र होइन। प्रधानमन्त्रीका रूपमा उहाँले आफ्नो कामको प्राथमिकता तोक्नु भएको छैन, किनभने प्रधानमन्त्रीका लागि आफ्नो कामको प्राथमिकता तोक्नु त्यति सजिलो छैन। काम एउटा भए पो प्राथमिकता तोक्नु। अहिले उहाँ आफ्ना नियन्ता र काम को थुप्रोका अगाडि घुँडा टेकेर नेउरिनु भएको छ, तर नेपाली जनताको प्रधानमन्त्रीका रूपमा उहाँलाई कसैको अगाडि नेहुरिने छुट छैन। उहाँले टाउको उठाएर सबै सत्यसँग साक्षात्कार गर्नुपर्दछ।
3: विद्यार्थी टिकाउने चुनौती शीर्षकमा रवि प्रसाद बरालको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। वास्तविक लक्ष्य सबै बालबालिकालाई विद्यालय शिक्षा पूरा गराउने हुनुपर्छ। शिक्षामा गरिएको लगानीको वास्तविक प्रतिफल तब मात्र प्राप्त हुन्छ जब प्रत्येक बालबालिकाले विद्यालय शिक्षा सफलतापूर्वक पूरा गर्ने अवसर पाउँछन्। विद्यालयमा भर्ना भएका कुनै पनि बालबालिका बीचैमा हराउन नपर्ने, सिकाइबाट वञ्चित हुन नपर्ने र आफ्नो शैक्षिक यात्रा पूरा गर्न सक्ने वातावरण निर्माण गर्नु आजको सबैभन्दा महत्वपूर्ण राष्ट्रिय दायित्व हो।
4: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाइ खोल्ने,
6: दाँत भर्ने, दाँतको आकृति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
6: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
5: ध्यान दिनै पर्ने कुरा।
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
7: पाथिपरा डेन्टल, हातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98160555553 र 98423018049।

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: च्यायनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल असार 21 गते आइतबार जुलाई 5 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको पञ्चमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: जीवन रक्षक औषधिकै अभाव, क्यान्सर र रेबिजका बिरामी मारमा दैलेखको ग्यासबाट ऊर्जा र कृषि क्षेत्रमा नयाँ आशा।
1: जग्गा कित्ताकाट अझै अन्यलमा, हालसम्म 340 पालिकामा मात्रै जग्गा वर्गीकरण सकियो। 100 दिनमा 89 मेट्रिक टन रासायनिक मल बिक्री, किसान भने मलको अभाव खेप्दै।
2: सरकारका 100 दिनमा उपलब्धिको उछाल, सर्वसाधारणको दैनिकी भने उस्तै। उखु किसानको बकेउता रकम मध्ये 92% मिलबाट भुक्तानी, यस पनि रकमान्तर व्यतिथिको निरन्तरता उस्तै।
1: अमेरिकाको 250 स्वतन्त्रता दिवसका लागि देशव्यापी उत्सवको तयारी, तुफानी वर्षाको चेतावनीपछि सभास्थलबाट मानिसहरू हटाउन शुरू। कंगोमा इबोला महामारीका कारण 473 जनाको मृत्यु।
2: र विश्वकप 2026 अन्तर्गत अन्तिम 16 खेल गए रातिदेखि शुरू। फ्रान्स र मोरक्को क्वार्टर फाइनलमा, आज राति ब्राजिल र इंग्ल्याण्ड खेल्ने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरको सबैभन्दा शुरूमा जीवन रक्षक औषधिकै अभावको प्रसंग।
1: क्यान्सरका बिरामीलाई केमोथेरापी दिँदा अत्यावश्यक सिस्प्लाटिन औषधि र कुकुर लगायतका जनावरले टोक्दा जति सक्दो छिटो लगाउनुपर्ने रेबिज विरूद्धको खोप देशभरका अस्पतालमा हाहाकार भएको छ। गत 9 जेठदेखि नै चरम अभाव भएको सिस्प्लाटिन पछिल्लो समय असार 8 1200 भायल भित्राए पनि बुधबारदेखि फेरि अभाव हुन थालेको हो। रेबिज विरूद्धको खोप पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बाहेक कुनै पनि अस्पतालमा छैन। टेकुमा पनि 6000 भायल मात्रै मौजदात रहेको छ। उपत्यका बाहिरका प्रादेशिक र जिल्ला अस्पतालमा रेबिज विरूद्धको खोप नभएपछि कुकुर बिरालो लगायतका जनावरले टोकेका बिरामीको भीड़ टेकु अस्पतालमा लाग्ने गरेको छ। सीमित निजी अस्पतालले पनि यो खोप दिइरहेका छन्, तर सरकारले निशुल्क दिने रेबिज विरूद्धको खोपका लागि निजीले महँगो शुल्क लिने गरेका छन्। टेकु अस्पतालमा दैनिक औषधमा 300 बिरामी रेबिज विरूद्धको खोप लगाउन आउँछन्, त्यसैले मौजदात खोप सीमित दिनलाई मात्रै पुग्छ। तर नयाँ खोप भित्रिने प्रक्रिया भने अघि बढ़न सकिरहेको छैन। यतिसम्म कि 6 महिना यता 4 पटकसम्म टेण्डर आह्वान गर्दा समेत कसैको आवेदन परिसकेको छैन। हाल लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल, भेरी अस्पताल लगायतमा रेबिज विरूद्धको खोप सकिएको छ। कर्णाली प्रादेशिक अस्पतालमा लामो समयपछि केही दिन अघि मात्रै केही प्रदेश आपूर्ति निर्देशनालयबाट 500 भायल आएको अस्पतालका सूचना अधिकारी अनिता ग्याउलीले जानकारी दिनुभएको छ। यसैबीच टेको अस्पतालमा रेबिज विरूद्धको खोप 6000 हारहारी भायल मात्रै मौजदात छ, जहाँ दिनमै औसत 300 भायल सकिन्छ। वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार गत वैशाखदेखि नै खोप अभाव हुन थालेको CIM कुरा गर्दै बताउनुभयो।
4: टेकु अस्पताल केन्द्रीय अस्पताल भएको हुनाले त्यहाँबाट त अब निरन्तर दिइरहेको छ, आजको मितिसम्म म भन्दैछु। तर धेरै मानिसहरू अरू काठमाडौँ केही भनौँ धेरै ठाउँहरूबाट चाहिँ खोप पाएन भनेर फर्किने क्रम जारी छ। त्यसले गर्दाखेरि यसले स्वाभाविक हो, यो खोपको चाहिँ अभाव अझै पनि कम भइरहेको छ भन्ने कुराको संकेत देखाउँदैछ। र यसलाई सम्भवतः अब नेपाल सरकारबाट पनि सम्बन्धित निकायले पनि यो बारेमा अलिकति स्वीकारेको कुरा जस्तो लाग्छ मलाई। केही समय अगाडि पनि यो कुराहरू भनिएको थियो, अब यस्तो अवस्थाहरू आउनु सायद त्यति राम्रो होइन जस्तो लाग्छ।
1: यसैबीच क्यान्सरका बिरामीलाई किमोथेरापी चढ़ाउँदा अत्यावश्यक हुने कार्बोप्लास्टिन र सिस्प्लाटिन औषधि पनि अभाव छ, तर देशका सरकारी क्यान्सर अस्पतालमा भने सिस्प्लाटिन चरम अभाव भएको छ। गत 9 जेठदेखि नै हाहाकार भएको यो औषधि आयातकर्ताले 8 असारमा 1200 भाइल भित्राएका थिए तर गत बुधबारदेखि नै यसको अभाव हुन थालेको छ। स्वास्थ्य मन्त्रालय र औषधि आयातकर्ता बीच मूल्यमा कुरा नमिल्दा थप आयात अन्यल भएको चिकित्सकहरूले बताएका छन्।
2: सरकारले भू उपयोग नियमावली 2079 तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा किताकाटको बाटो खोलेको भए पनि तोकिएको अवधिभित्र वर्गीकरण पूरा नभए आगामी साउन 1 गतेबाट पुनः किताकाट रोकिने भएको छ। यो व्यवस्था सदाका लागि नभएर पालिकालाई वर्गीकरण सम्पन्न गर्न चालू आर्थिक वर्षको असारमा

0: का छैनन्। भू उपयोग ऐन 2076 र नियमावली 2079 जारी भएता वर्गीकरण नगरेका पालिकामा किताकाट गर्न पाइँदैन। पालिकाले जग्गाको वर्गीकरण गरिसकेपछि मात्रै किताकाट गर्न पाइने व्यवस्था रहेको छ, तर पालिकाले जग्गाको वर्गीकरण नगर्दा पटक पटक किताकाट रोकिएको छ। साथै पालिकालाई वर्गीकरण गर्नकै लागि सरकारले 3 पटक नियमावली संशोधन गरिसकेको छ, तर पनि धेरैजसो पालिकाले उक्त अवधिभित्र वर्गीकरण भने गरिसकेको छैन। भू उपयोग 2076 सरकारले उपलब्ध गराएको नक्सा तथा विवरणका आधारमा स्थानीय तहमा गठित भू उपयोग परिषदले जमीनको वर्गीकरण र भू उपयोग नीति लागू गर्नुपर्ने व्यवस्था छ। नियमावली अनुसार कृषि, आवासीय, उद्योग, वन, खानी तथा खनिज, व्यावसायिक लगायत 10 वर्गमा वर्गीकरण गर्नुपर्नेछ। मन्त्रालयका अनुसार आगामी साउनदेखि फेरि किताकाट रोकिने भएको छ। 2082 500 पालिकाले जग्गाको पूर्ण वर्गीकरण नगरेपछि साउनदेखि किताकाट ठप्प रहेको थियो।
1: प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकारले 100 दिनमा कृषि मन्त्रालयले 89,194 मेट्रिक टन रासायनिक मल अनुदानमा बिक्री वितरण गरेको जनाएको छ। हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सभापतिमा कृषि सामग्री केस कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन मार्फत सो परिणामको रासायनिक मल अनुदानमा बिक्री वितरण गरिएको जानकारी दिनुभयो। मन्त्रालयले 2082 चैतदेखि हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडबाट 53,716 मेट्रिक टन र साल ट्रेडिङ कर्पोरेशनबाट 35,478 मेट्रिक टन रासायनिक मल अनुदान बिक्री वितरण गरेको जनाएको छ। सरकारले रासायनिक मल वितरक कम्पनीहरूलाई प्रदान गरिने रकम निकासालाई व्यवस्थित वस्तुपरक र व्यावहारिक गराउन अनुदानको मल वितरण व्यवस्था दोस्रो संशोधन कार्यविधि 2083 समेत जारी गरेको जनाएको हो। बाँकी किसानको पनि खातामा देखिएको समस्या सम्बोधन गरी भुक्तानीका क्रममा रहेको केही दिनभित्रै 100% भुक्तानी गर्ने पनि जनाएको छ। चालू आर्थिक वर्षमा 13 चिनी मिलमा उखु क्रसिङ गरिएका करिब 68,000 किसानलाई सरकारले प्रति क्विन्टल 620 रूपियाँ अनुसार मिलले भुक्तानी गर्नुपर्ने 2,21,00,000 क्विन्टल बाफतको रकम 13,76,00,000 भुक्तानीमा सहजीकरण गरेको समेत जनाएको छ। त्यस्तै बाँकी किसानको पनि खातामा देखिएको समस्या सम्बोधन गरी भुक्तानीका क्रममा रहेको र केही दिनभित्रै 100% भुक्तानी हुने समेत मन्त्रालयले बताएको छ। त्यस्तै सरकारले प्रति क्विन्टल 70 रूपियाँ अनुसार 1,52,00,000,000 रकम 8 कोलोनीकामा गरिएको र 25 असारभित्र सबै किसानको खातामा भुक्तानी भइसक्ने समेत बताएको छ।
0: दैलेखको जलजले क्षेत्रमा ठूलो परिमाणमा प्राकृतिक ग्यास रहेको प्रारम्भिक अध्ययनले पुष्टि गरेको छ। सरकारले सार्वजनिक गरेको 100 दिने उपलब्धि प्रतिवेदन अनुसार त्यहाँ करिब 112.1 अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको अनुमान गरिएको छ। सरकारका अनुसार यो ग्यासको व्यावसायिक उपयोग गर्न सकिए नेपाल ऊर्जा र कृषि क्षेत्रमा ठूलो फड्को मार्न सक्नेछ। अध्ययनले यसबाट 200 मेगावाट विद्युत उत्पादन गर्न सकिने देखाएको छ। यस्तै किसानले वर्षौंदेखि भोग्दै आएको रासायनिक को अभाव कम गर्न दैनिक 2,200 टन यूरिया मल उत्पादन गर्न सकिने सम्भावना पनि औल्याइएको छ। साथै सवारी साधनमा प्रयोग हुने सीएनजी र पीएनजी ग्यास उत्पादन गर्ने आधार समेत रहेको प्रतिवेदनमा उल्लेख रहेको छ। सरकारले अब विस्तृत प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययनलाई तीव्र बनाउने, आवश्यक जनशक्ति उत्पादनका लागि विश्वविद्यालयसँग सहकार्य गर्ने र ग्यास क्षेत्रका राष्ट्रिय मापदण्ड तयार गर्ने योजना अघि बढ़ाएको समेत जनाएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सरकारको 100 दिन शासकीय सुधारका उपलब्धि धेरै जनतामा भने महँगीको मारमा।
2: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले त महँगीको मारमा अत्यधिक मात्र पिसिएको अवस्था छ।
0: यस वर्ष पनि रकमान्तर व्यतिथिको निरन्तरता उस्तै लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स

0: बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtyeye.org, फोन नम्बर 01-5224-352-5224-353।
1: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
2: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा उपभोक्ता अदालतको ढोकामा बाघ्लिँदै सर्वसाधारण अदालत गठनको 15 महिनामा 56 मुद्दा 34 फैसला शीर्षकमा शिल्पा कर्णले खबर लेख्नु भएको छ। त्यस्तै भित्र पृष्ठमा 6 महिनामा 6 लाख भन्दा बढ़ी विदेशी पर्यटक आए नेपाल शीर्षकमा अर्को खबर प्रकाशित छ। नेपालमा विदेशी पर्यटकको आगमन सन् 2026 पहिलो 6 महिनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि जूनसम्मको अवधिमा कुल 6,20,453 विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या गत वर्षको सोही अवधिको 5,77,689 पर्यटकको तुलनामा करिब 7.4% बढ़ी रहेको छ। त्यस्तै प्रमाण भएर पनि रोक्यो, दबावपछि झुक्यो वडा कार्यालय शीर्षकमा दलित बालकको जन्मदर्ताको संघर्ष विराटनगरबाट गणेश लम्सालले खबर लेख्नु भएको छ। त्यस्तै गरी रकमान्तर व्यतिथिको निरन्तरता शीर्षकमा भित्री पृष्ठमा खबर प्रकाशित छ। यसलाई पवन तिमल सिन्हाले खबर लेख्नु भएको छ। वर्षको अन्त्यमा धमाधम रकमान्तर गर्ने पुरानो व्यतिथिले निरन्तरता पाएको छ। चालू आर्थिक वर्ष 2082-83 कुल 26,93,72,00,00,00 रूपियाँ रकमान्तर भएको अर्थ मन्त्रालयले जनाएको छ। 3,04,00,00,000 रूपियाँ विनियोजित पूँजीगत बजेटसँग तुलना गर्ने हो भने त्यसको 6.61% रकमान्तर भएको छ। जेठ महिनासम्मको कुल पूँजीगत खर्च 1,32,00,00,000 रूपियाँसम्म तुलना गर्ने हो भने पनि यो वर्ष गएको कुल रकमान्तर पूँजीगत तर्फको खर्चको झण्डै 20% हारारी हुन आउँछ। रकमान्तरको सबैभन्दा ठूलो मार देशको विकास निर्माणमा पर्ने गरेको छ। शुरूमा बाटो, पुल, खानेपानी वा अस्पताल बनाउनका लागि छुट्याइएको पूँजीगत बजेट खर्च हुन सक्दैन र त्यसपछि आर्थिक वर्षको अन्त्यमा शक्ति केन्द्रहरूको मिलेमतोमा उक्त पैसा सुरक्षा निकायको इन्धन, नयाँ गाड़ी खरिद वा सरकारी कार्यालयको प्रशासनिक खर्चतर्फ सार्ने गरिएका प्रमाणहरू छन्।
4: गोर्खापत्रको पहिलो पृष्ठमा प्रशासनिक पुनर्संरचनाबाट 20 अर्ब बचत शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको खबर छापिएको छ। सरकारले मुलुकको प्रशासनिक पुनर्संरचना गर्दा वार्षिक 20 अर्ब रूपियाँ राज्य कोषमा बचत हुने जनाएको खबरमा उल्लेख रहेको छ। सरकारले विभिन्न सरकारी संरचनाको खारेजी तथा समायोजन मार्फत खर्च कटौती र कार्यक्षमता बढ़ाउने काम अगाडि बढ़ाएको जनाएको छ। त्यसै गरी शासकीय सुधारमा सूचना प्रविधिको प्रयोग शीर्षकमा अर्को खबर रहेको छ भने भित्री पृष्ठमा बढ़्यो अदुवाको मूल्य शीर्षकमा समाचार छापिएको छ। 4 महिनाको अवधिमा धनकुटामा अदुवाको मूल्य 400% बढ़ेको खबरमा उल्लेख रहेको छ। यस्तै दालचिनी निर्यात उच्च शीर्षकमा भैरहवाबाट लेखिएको खबर समेत छापिएको छ। पाल्पाबाट चालू आर्थिक वर्षमा 6 वर्ष यताकै सबैभन्दा बढ़ी दालचिनी भारत निर्यात भएको छ। डिभिजन वन कार्यालय पाल्पाका अनुसार चालू आर्थिक वर्षमा 3,47,969 किलो दालचिनी भारत निर्यात भएको छ। यो परिमाण पछिल्ला छ वर्षकै उच्च रहेको कार्यालयले जनाएको छ। स्वास्थ्य बीमाको 23 अर्ब भुक्तानी शीर्षकमा काठमाडौँबाट छापिएको अर्को खबर छ। स्वास्थ्य बीमा बोर्डले चालू आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई 23 अर्ब 44 करोड़ 2,98,016 रूपियाँ दावी भुक्तानी गरिसकेको बोर्डले जनाएको खबरमा उल्लेख रहेको छ। यस्तै आरोग्य पर्यटनको हिस्सा बढ़ाइने शीर्षकमा अर्को खबर छापिएको छ भने अवरूद्ध राजमार्ग तत्काल संचालनमा ल्याउन माग गरिएको खबर समेत छापिएको छ। सामाजिक सुरक्षा कोषमा आबद्ध हुने बढ़दै भन्ने शीर्षकमा अर्को खबर रहेको छ भने कांग्रेसका असन्तुष्ट पक्षसँग सहमति शीर्षकमा अर्को खबर समेत रहेको छ। बागमती प्रदेशको बजेट पारितको खबरले समेत स्थान पाएको छ भने खाद्य सामग्री प्रयोग गर्नेलाई जरिवाना शीर्षकमा ढल्केवरबाट लेखिएको समाचार पनि रहेको छ। धनुषाका विभिन्न होटलमा अनुगमनका क्रममा मानव स्वास्थ्यमा असर पर्ने अखाद्य तथा म्याद गुज्रिएका सामग्री प्रयोग भएको भेटिएपछि 12 वटा होटललाई 5-75,000 रूपियाँ सम्म जरिवाना गरिएको खबरमा उल्लेख रहेको छ। मध्य प्रदेशको गृह संचार तथा कानूनी मन्त्री फकीरा महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनुषा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर धामको संयुक्त टोलीले पूर्व पश्चिम राजमार्ग क्षेत्रमा संचालित होटल तथा जनकपुर धामका केही होटलमा अनुगमन गरेको खबरमा उल्लेख रहेको छ। कारोबारको पहिलो पृष्ठमा 3 पूर्व गवर्नरका स्थासन सुझाव शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर रहेको छ। राष्ट्र बैंक आगामी वर्षको मौद्रिक नीति तर्जुमा जुटेको छ। अहिलेसम्म मौद्रिक नीति ल्याउने दिन जानकारी नआए पनि असारभित्रै ल्याउने गरी तयारी भइरहेको छ। गत वर्ष असार 27 मौद्रिक नीति सार्वजनिक भएको थियो। अहिले राष्ट्र बैंकको आर्थिक अनुशासन विभागले मौद्रिक नीतिका लागि सुझाव संकलनको काम गरिरहेको खबरमा उल्लेख रहेको छ। डिजिटल प्रविधिको प्रभाव कम्पनी रजिस्ट्रारमा 1/3 कर्मचारी कटौती प्रस्ताव शीर्षकमा अर्को खबर रहेको छ। यो खबरमा कम्पनी रजिस्ट्रारको कार्यालयले आफ्नो सेवा प्रवाहलाई पूर्ण डिजिटल बनाउने क्रममा 28% कर्मचारी कटौती गर्ने प्रस्ताव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गरेको उल्लेख रहेको छ। इपानले पारित गर्यो 50 बुँदे कार्य योजना शीर्षकमा अर्को खबर रहेको छ भने असारे विकासको हतारो पूँजीगत खर्च 36% मात्रै शीर्षकमा अन्नपूर्णको पहिलो पृष्ठमा समाचार छापिएको छ। आर्थिक वर्ष सकिन 2 साता पनि बाँकी छैन। शनिबार र आइतबार पनि सरकारी कार्यालयमा धमाधम विकास निर्माणका काम भइरहेका छन्। पूँजीगत विकास खर्च बढ़ाउन र भुक्तानीका कामले कर्मचारीलाई भ्याइ नभ्याइ छ। असारमा लतपत गरिने विकास निर्माणलाई असारे झरीले नै बगाउने र दिगो प्रतिफल नदिने भन्दै विज्ञहरूले वर्षौंदेखि असारे विकास रोक्नुपर्ने तर्क गरिरहेका छन्। तर रासोपाको शक्तिशाली सरकारमा असारे विकासले निरन्तरता पाएको खबरमा उल्लेख रहेको छ।
5: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले आफ्नो 250 स्वतन्त्रता दिवस भव्य रूपमा मनाइरहेका बेलामा वाशिङटन डीसीमा तुफान सहितको वर्षा र चट्याङको चेतावनी जारी भएपछि नेशनल मल क्षेत्रमा भेला भएका मानिसहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। बीबीसीका अनुसार समारोहको प्रत्यक्ष प्रसारणका लागि क्यामेरा जडान भइरहेका बेलामा मौसम विभागबाट सम्भावित विनाशकारी आँधी बेहिरी सम्बन्धी चेतावनी समेत आएको थियो। यसैबीच अमेरिकाका विभिन्न राज्यमा 38 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रम पुगेपछि केही कार्यक्रमहरू प्रभावित भएका छन्। अब भने चट्याङ सहितको वर्षा र आँधी बेहरीको जोखिम रहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म 1,502 जनामा संक्रमण पुष्टि भएको छ भने 473 जनाको मृत्यु भएको छ। जनस्वास्थ्य अधिकारीहरूका अनुसार 628 जना संक्रमित अस्पतालमा उपचाररत छन् भने 229 जना निको भएका छन्। पछिल्लो विवरणमा थप 213 जना संक्रमित फेला परेका छन्, जसमध्ये 63 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
4: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 16 खेलमा फ्रान्स र मोरक्कोले शानदार जीत निकाल्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका छन्। फ्रान्सले पाराग्वेलाई 1-0 पराजित गर्दै अन्तिम 8 स्थान बनाएको हो। निकै प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले गरेको 1 गोल मात्रै निर्णायक बनेको हो। यसअघि मोरक्कोले क्यानाडामाथि 3-0 प्रभावशाली जीत दर्ता गर्दै सहज रूपमा क्वार्टर फाइनल यात्रा तय गरेको थियो। मोरक्कोले शुरूदेखि नै खेलमा पकड़ समाउँदै क्यानाडालाई कुनै अवसर दिएको थिएन। यसअघि सम्पन्न अन्तिम 32 खेलमा कोलम्बियाले घानालाई 1-0 हराउँदै अघिल्लो चरणमा पुगेको थियो। अर्को रोमाञ्चक खेलमा अर्जेन्टिनाले अतिरिक्त समयमा कार्बो भेर्डेलाई 3-2 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको थियो। यसैबीच आज राति अन्तिम 16 थप 2 महत्वपूर्ण खेल हुँदैछन्। नेपाली समयअनुसार राति 2:15 ब्राजिलले नर्वेको सामना गर्नेछ भने भोलि बिहान 6:15 मेक्सिको र इंग्ल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ। दुवै खेलका विजेताले क्वार्टर फाइनलमा स्थान पाउनेछन् जहाँ उनीहरू एक अर्कासँग भिड्नेछन्।
6: सरकारका 100 दिन डिजिटलमा फटको दैनिकीमा निराशा रिपोर्ट अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: क्लासिक टेक को वाईफाई 6 राउटर नाम 1 घामन 1 शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में आईपीटीवी मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100447 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: साझा खबरमा अब सरकारका 100 दिनको समीक्षा। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। सरकारले 100 दिनमा 100 सुधारका एजेण्डा अघि बढ़ाएको दावी गरे पनि त्यसको प्रत्यक्ष प्रभाव आम नागरिकको दैनिकीमा अझै देखिन सकेको छैन। केही प्रशासनिक सुधार र डिजिटल सेवा विस्तारले प्रशंसा पाएको भए पनि सुकुम्बासी व्यवस्थापन बजार अनुगमन र महँगी नियन्त्रणमा सरकार कमजोर देखिएको टिप्पणी भइरहेका छनृ
9: लामो समय बागमती किनार ओगिटेर बसेका सुकुम्बासी हटाउन वर्तमान सरकार सफल भए पनि व्यवस्थापनमा सुकेको छ। बागमती किनारमा वर्षौं बसेका थाकथलो भत्किएपछि होल्डिङ सेन्टरको सहारामा पुगेका सुकुम्बासीलाई सोही क्षेत्र पनि छाड्न सरकारको परिपत्रले 100 दिने शासकीय सुधारको कार्ययोजना पितलो हुने निश्चित छ। सरकारले 100 बुधे कार्यसूचीमा 60 दिनभित्र डिजिटल तथ्याङ्क संकलन गरी 1000 दिनभित्र वास्तविक सुकुम्बासीलाई चरणबद्ध रूपमा जग्गा र एकीकृत आवास मार्फत पुनर्वासको व्यवस्था मिलाउने उल्लेख गरेको थियो। नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएको सरकारले बर्खामा सुकुम्बासीलाई आफ्नो व्यवस्था आफै गर्नु भन्ने उर्दीले सरकारको नियत प्रष्ट हुने भन्नुहुन्छ सुकुम्बासी अधिकारका क्षेत्रमा काम गर्ने अधिकार कर्मी भगवती अधिकारी।
10: अहिले पछिल्लो समयमा जुन खालको घटना भयो त्यो घटनालाई हेरिरहँदाखेरि चाहिँ अहिले पनि 380 परिवार होल्डिङ सेन्टरमा बसिराख्नु भएको छ। गभर्नमेन्टले जुन खालको सपोर्ट गर्ने भनेको थियो प्रमिस गरेको थियो त्यो अनुसार नगरेको कारणले गर्दाखेरि हाम्रो हिसाबले हेर्दाखेरि चाहिँ 100 days जसरी लैजानुपर्ने हो त्यो हिसाबले नसकेको छैन भन्ने नै लागेको छ। विशेष गरेर माइग्रेन्ट फ्यामिलीहरूको लागि त्यो न्यायचित छैन भन्ने लागेको छ।
9: यही बीचमा मध्यपूर्वको दण्डका कारण उपभोक्ताले अहिलेसम्मकै महँगोमा पेट्रोलियम पदार्थ उपभोग गर्नु पर्यो। अहिले पनि सर्वसाधारणका भान्सामा भरे सिलिण्डर पुग्न सकेको छैन। आधा सिलिण्डर मात्र बिक्री वितरण रहे पनि यसको उचित अनुगमन हुन सकेको छैन। महँगी कालोबजारी तथा सहज रूपमा उपभोग्य वस्तुहरू नपाएको गुनासो बढ्दा पनि सरकारले त्यसलाई अनदेखा गर्दा सर्वसाधारण आक्रोशित बने। यो वर्ष चामलको भाव महँगिएको छ। दशैंसम्म थप महँगो देखिएपछि बजारमा अभाव हुने निश्चित छ। तर उपभोक्ताको आवश्यकता प्रति सरकारले सूक्ष्म तरिकाले काम गर्न सकेको छैन। उपभोक्ता अधिकार कर्मी तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रेमलाल महर्जन भन्नुहुन्छ,
11: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले त महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ। जस्तो चामलको कुरामा, दाल तेलको कुरामा, बाजार तपाईँको माछा मासुको कुरामा, यो कुरामा तपाईँको खाद्य उत्पादन कुनै सरोकार छैन।
9: सर्वसाधारणको दैनिक मात्रै नभई शिक्षा स्वास्थ्य जस्ता आधारभूत आवश्यकताभित्र सरकारी कर छ। निजी विद्यालय शुल्कमा सरकारको करले अभिभावकलाई थप समस्यामा पार्ने भन्दै अभिभावकहरूले गुनासो गरिरहेका छन्। नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष कोष बहादुर जीसीले भन्नुभयो,
12: सिधै अभिभावकलाई टाउकोमा तिर्नु पर्ने गरी यति शुल्क भन्दा शुल्क तोकिएको शुल्कमा यति पर्सेन्ट भनेर अहिले 3% भनेको छ, पहिले 5% कुरा थियो पहिले, यो चाहिँ व्यवहारिक छैन।
9: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। 100 दिनमा 100 सुधारका एजेण्डा सार्वजनिक गरी सोही रफ्तारमा काम अघि बढ़ाएको शाह नेतृत्वको सरकारले यस बीचमा थुप्रै आलोचनासँगै केही प्रशंसा पनि बटुलेको छ। गत फागुन 21 गते सम्पन्न चुनावमा शक्तिशाली जनमतसँगै सदन प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाबाट प्रतिनिधित्व गर्दै सरकारको बागडोर सम्हाल्दै प्रधानमन्त्री शाहले गत चैत 13 गते पदभार ग्रहण गर्नुभएको थियो। संवैधानिक सवालमा केही महत्वपूर्ण निर्णय र सुधारका काम भए पनि यो 100 दिनमा सर्वसाधारणको जीवनस्तर सुधार गर्न बालेन्द्र सरकार चुकेको विश्लेषकहरू बताउँछन्। राजनैतिक विश्लेषक श्याम श्रेष्ठ:
13: शिक्षाको क्षेत्रमा विशेष ध्यान दिने, सार्वजनिक शिक्षालाई चाहिँ एकदम बलियो पार्ने भनेर भन्ने त्यसमा वचनबद्धता छ। यस्ता खालका कुराले के गर्छ तपाईँहरू भनेदेखि चाहिँ सरकारको जो आश्वासन हो त्यो आश्वासन प्रति आफै इमान्दार नभएको हो कि भन्ने खालको प्रश्न छ।
9: यसो भन्दै गर्दा सरकारले आफ्नो 100 दिनमा केही आशाका कामहरू अघि बढ़ाएका छन्। काठमाडौँमा हजारौं युवा पासपोर्टका लागि बस्नुपर्ने लाइनको अन्त्य भएको छ। केही महत्वपूर्ण कामहरू अनलाइनबाट सेवा प्रवाहको तिथि बसेको छ। सर्वसाधारणको दैनिकलाई सहज बनाउन वर्तमान सरकारले धेरै गर्नुपर्ने विश्लेषकहरू बताउँछन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
5: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक:
14: जीवन रक्षक औषधिकै अभाव, क्यान्सर र रेबिजका बिरामी मारमा, दैलेखको ग्यासबाट ऊर्जा र कृषि क्षेत्रमा नयाँ आशा,
5: जग्गा किता कार्ड अझै अन्यलमा, हालसम्म 340 पालिकामा मात्रै जग्गा वर्गीकरण सकियो, 100 दिनमा 89 मेट्रिक टन रासायनिक मल बिक्री, किसान भने मलको अभाव खेद्दै,
14: सरकारका 100 दिनमा उपलब्धिको उछाल, सर्वसाधारणको दैनिकी भने उस्तै, उखु किसानको वकिलता रकम मध्ये 92% मिलबाट भुक्तानी, यस वर्ष पनि रकमान्तर व्यतिथिको निरन्तरता उस्तै,
5: अमेरिकाको 250 स्वतन्त्रता दिवसका लागि विश्व देशव्यापी उत्साहको तयारी, तुफानी वर्षाको चेतावनीपछि सभास्थलबाट मानिसहरू हटाउन शुरू, कंगोमा इबोला महामारीका कारण 473 जनाको मृत्यु,
14: र विश्वकप 2026 अन्तर्गत अन्तिम 16 खेल गए रातीदेखि शुरू, फ्रान्स र मोरक्को क्वार्टर फाइनलमा, आज राति ब्राजिल र इंग्ल्याण्ड खेल्ने।
5: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले कान्तिपुरमा अबिनले बनाउनु भएको गजब छ बा शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुन सरकारको 100 दिनको उपलब्धिलाई व्यङ्ग्य गर्न खोजिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह जस्ता देखिने व्यक्तिले
15: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
16: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
15: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
16: हाम्रा सेवाहरू:
15: दाँत नदुखाइ खोल्ने,
16: दाँत भर्ने, दाँतको आसुति गर्ने,
15: दाँतको एक्सरे सुविधा,
16: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
15: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
16: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
15: ध्यान दिनै पर्ने कुरा:
16: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
15: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
17: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 4 20 50 5 1 4।

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: प्रतिबन्ध लगाएको एक साता बितिसक्दा पनि सरकारले समाधानको पहल नगरेकोमा खेलाड़ी चिन्तित। अमेरिकासँग सम्झौता गर्न इरान आतुर रहेको राष्ट्रपति ट्रम्पको टिप्पणी। खामेनीको अन्त्येष्टिका लागि एक साताको समय दिएको दावी। र फिफा विश्वकप फुटबलमा क्यानाडालाई पराजित गर्दै मोरक्को क्वार्टर फाइनलमा प्रवेश। पाराग्वेलाई पराजित गर्दै फ्रान्स पनि अन्तिम आठमा।

हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क।

AITV-मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ गुड

0: आजकल AI voice fake video को माध्यम बाट ठगी गर्ने, digital lending भन्दै झूठो loan app बनाएर scamming गर्ने, crypto र investment trap fake bank survey वा offer को माध्यम बाट ठगी गर्ने ठगर को बिगबिगी बढेको हुनाले यस्ता ठगर बाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा।
2: झण्डै दुई तिहाई बहुमत सहितको सरकारले 100 दिन पूरा गरेको सन्दर्भमा सेवा प्रवाह, सुशासन बहाली र शासकीय सुधारबारे भएका उपलब्धि सार्वजनिक गरेको छ। जन अपेक्षा अनुसार प्रभावकारी काम हुन नसकेको भन्दै आलोचना भइरहँदा सरकारले भने केही महत्वपूर्ण उपलब्धि हासिल भएको बताएको छ। सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं मन्त्री सस्मित पोखरेलले सरकारका उपलब्धि सार्वजनिक गरेका हुन्। सो क्रममा बोल्दै मन्त्री पोखरेलले सार्वजनिक पदमा रहेका व्यक्ति छानबिन गर्ने र सार्वजनिक जग्गाको संरक्षण लगायतमा काम भइरहेको बताए। उनले भने
3: हामीले सम्पत्ति छानबिन आयोग 2083 गठन गरेका छौं। यसले लगभग 11,000 भन्दा बढ़ी उजुरी प्राप्त गरिसकेको छ र त्यसको प्रक्रिया पनि अगाडि बढ़ाइसकेको मैले यहाँलाई जानकारी गराउन चाहे। त्यसै गरी सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी आयोग राहुल आयोगको बारेमा हामीले यसभन्दा अगाडि पनि जानकारी गराइ नै सकेका छौं। राहुल आयोगलाई चाहिँ कार्यान्वयन गर्न नेपाल सरकारले मन्त्री परिषदबाट निर्णय गरिसकेको पनि जानकारी गराए।
2: सरकारी निकायमा पारदर्शी ढंगमा नियुक्ति गर्न थालिएको सरकारले दावी गरेको छ। मन्त्री पोखरेलले भने
3: सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश हामीले ल्याएका थियौं र त्यो त्यसमा चाहिँ विभिन्न आयोग, विश्वविद्यालय, बोर्ड, समिति लगायत राजनीतिक पहुँच र प्रभावबाट नियुक्त पाएका पदाधिकारीहरूको नियुक्ति खारिज भएको थियो भने त्यो पदपूर्ति गर्न हामीले चाहिँ पारदर्शी ढंगबाट अलिकति ओपन कम्पिटिशनबाट यसलाई निकै नै पारदर्शी बनाएर हामीले पदपूर्तिको प्रक्रिया पनि हामीले अगाडि बढ़ाएका छौं।
2: कानून विपरीत कार्य गर्ने सरकारी कर्मचारी लगायतलाई कार्यवाही प्रक्रिया अघि बढ़ाइएको मन्त्री पोखरेलको भनाई छ। बिचौलिया नियन्त्रणका लागि समेत काम भएको उनले बताए।
3: 787 कार्यालय आयोजनाहरू अनुगमन गरेका छौं भने 6,145 जना राष्ट्र सेवकहरूलाई आवश्यक कार्यवाही सिफारिश पनि गरेका छौं। 7 मुद्दा तयार भएको छ भने 101 व्यक्ति संस्था प्रतिवादी तथा 118 अर्ब बिगो दावी कायम गरेर प्रक्रिया अगाडि बढ़ाइएको छ। 666 बिचौलियाहरूलाई नियन्त्रणमा लिएको छ भने 170 विरूद्ध मुद्दा दर्ता भएको छ। निजी सम्पत्ति विरूद्धको अपराधमा 13,696 व्यक्ति नियन्त्रणमा हुनुहुन्छ भने 6,195 मुद्दा दर्ता भएको छ।
2: त्यस्तै सरकारले सेवा प्रभावमा सुधार गर्दै लगिएको र पासपोर्ट घर दैलोमै पुर्याउन थालिएको बताएको छ। त्यसबारे जानकारी दिँदै मन्त्री पोखरेलले भने
3: हामीले सरकारी सेवा घर घरमा चाहिँ हामीले पुर्याउने भनेर हाम्रो अगाडिको प्रतिबद्धता पत्रमा हामीले वाचा पत्रमा पनि हामीले राखेका थियौं। त्यही अनुरूप नै हामीले हुम्ला र भोजपुर बाहेक 75 जिल्लामा रहदानी घर दैलोमै पुर्याउन हामीले शुरू गरिसकेका छौं। हालसम्म 2,06,330 थान राहदानी चाहिँ हुलाक मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ढुवानी गरेका छौं भने सम्बन्धित कार्यालयहरूले हुलाक कार्यालय मार्फत 5,728 थान राहदानी चाहिँ सेवाग्राहीहरूको घर दैलोमै पुर्याउन सफल हुनुभएको छ।
2: सरकारले गत चैत 13 गतेदेखि भएका काम कार्यवाहीको उपलब्धि सार्वजनिक गरेको, सरकार गठन भएकै दिन मन्त्री परिषदले 100 बुँदे कार्यसूची कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो।
1: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार।
4: कान्तिपुर सविस्तार।
1: रासोपा नेतृत्वको सरकार गठन भएको 100 दिन नपुग्दै विपक्षी दलहरूले तीव्र विरोध र मोर्चाबन्दी शुरू गरेका छन्। सरकारले संसदीय परम्परा, लोकतान्त्रिक प्रक्रिया र जनभावनालाई उपेक्षा गरेको आरोप विपक्षी दलहरूले लगाएका छन्। सरकारका केही कदमलाई प्रतिशोधपूर्ण, अराजक र निरंकुश भन्दै विपक्षी दलहरूले संसद अवरोधदेखि कड़ा आलोचना गरेका छन्। कान्तिपुर कर्मी कुलचन्द्र नेपानेले तयार पारेको सामग्री अबको कान्तिपुर सविस्तारमा।
4: संसदीय लोकतन्त्रमा सरकार गठनको 100 दिनलाई हनीमून अवधि मान्ने गरिन्छ। यस अवधिमा विपक्षीले समेत स्वरको आलोचना नगर्ने र काममा शंकाको लाभ दिने अभ्यास छ। विगतमा अधिकांश सरकारप्रति यस्तै संस्कार थियो। रासोपाका बालेन्द्र शाह नेतृत्वको सरकारका हकमा भने 100 दिन नपुग्दै विपक्षी दलहरूको विरोध शुरू भयो। उनीहरूबाट यसबीचमा सदन अवरोध गर्नेदेखि मोर्चाबन्दीसम्मका कार्य भए। प्रतिनिधि सभामा 6 राजनैतिक दलको प्रतिनिधित्व छ। अपार जनसमर्थनका साथ रासोपाले सरकारको नेतृत्व गरिरहेको छ। कंग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपा विपक्षी बेन्चमा छन्। श्रम संस्कृति पार्टी बाहेकका 4 विपक्षी दल संसदीय मुद्दामा मोर्चा बनाएरै अघि बढ्दै आएका छन्। मोर्चामा नरहे पनि श्रम संस्कृति पार्टीले सरकारको सबैभन्दा चर्को विरोध गरिरहेको छ। 1900 बसेको संसदको पहिलो बैठकमै एमाले संसदीय दलका नेता रामबहादुर थापाले सरकार र सरकारको नेतृत्व गरेको रासोपामाथि गम्भीर खालका आरोप लगाएका थिए। संसदीय अभ्यासका अनुभवी कंग्रेस सांसद अर्जुन नरसिंह केसी लोकतान्त्रिक प्रक्रिया विरूद्ध सरकार चल्दा विपक्षीहरूले बाध्य भएर विरोध गर्नु परे पनि कानून निर्माण र बजेट पारित गर्न अवरोध नभएको बताउँछन्। रासोपा सरकार गठन भएकै दिन गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय लिएर ठूलो राजनैतिक तरंग पैदा गरिएको थियो। एमाले संसदीय दलका प्रमुख सचेतक ऐन बहादुर महर विपक्षी नभएर सरकार नै शुरूआतदेखि प्रतिशोधमा उत्रिएकाले विपक्षीहरू 100 दिन कुर्ने अवस्थामा नभएको बताउँछन्। सरकारको व्यवहारकै कारण शुरूदेखि नै विपक्षी दल विरोधमा उत्रिनु परेको उनको तर्क छ। सरकारले आह्वान भइसकेको संसद अधिवेशन स्थगन गर्न लगाएर 8 अध्यादेश ल्यायो, जुन ठूलो विवादको विषय बन्यो। संसद चल्दै अध्यादेश मार्फत शासन चलाउन खोजिएको आरोप विपक्षी दलले लगाए। संवैधानिक परिषद सम्बन्धी अध्यादेशलाई लिएर सबैभन्दा तीव्र विवाद भयो। अध्यादेशबाट परिषदको गणपूरक संख्या र निर्णय प्रक्रियामा परिवर्तन गरिएको थियो। अध्यादेश जारी भए लगत्तै परिषद बैठक बसेर वरिष्ठताको परम्परा मिस्दै प्रधान न्यायाधीश सिफारिश गरिएको थियो। प्रधान न्यायाधीश सिफारिश गर्ने संवैधानिक परिषद बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता विष्णुराज आङदेम्बेले 7 बुद्धे असहमति लिखित रूपमै राखेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह संसदबाट बाहिरिएको घटनाले विपक्षी मात्र होइन सत्ता पक्षभित्र पनि असहजता सिर्जना गरायो। विपक्षीले यसलाई संसद प्रतिको अनादर र संसदीय परम्परामाथिको प्रहारका रूपमा व्याख्या गरे। त्यसपछि नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग उनीहरूले उठाए। प्रधानमन्त्री शाह 81-17 जेठमा उपस्थित भए र सांसदका प्रश्नको जवाफ दिन थाले, तर त्यसले फेरि अर्को विवादको जन्म गरायो। सरकारको रोस्टमबाटै जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भारतले मात्रै नभएर नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति दिएर गम्भीर विवादमा तानिए। प्रतिनिधि सभा नियमावली 2083 मस्यौदामा परेका संशोधनहरू संसदीय समितिमा नपठाई प्रत्यक्ष निर्णयार्थ प्रस्तुत गर्न खोजिएको विषयमा पनि विपक्षीले कड़ा आपत्ति जनाए। त्यस सवालमा सभामुखको कार्यशैलीलाई लिएर विपक्षी दलले संसदमा अवरोध गरे। संसद सञ्चालनका प्रक्रियागत विषयमा समेत सरकार र विपक्षी बीच विश्वासको वातावरण बन्न सकेन। नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलाल गलत कामको विरोध गरे पनि सरकारलाई काम गर्न भने विपक्षीहरूले नरोकेको बताउँछन्। पुरानालाई विस्थापित गरेर आएको नयाँ र युवाको सरकारले 100 दिनमा चमत्कारिक काम गर्न नसके पनि लय समात्ला भन्ने आशा अब नरहेको उनले बताए। नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्बासी बस्ती हटाउने अभियानलाई लिएर पनि सरकारको तीव्र विरोध भयो। सरकारले यसलाई अतिक्रमण हटाउने दीर्घकालीन व्यवस्थापनको प्रक्रिया भन्दै आयो। विपक्षी दलले वैकल्पिक आवास सुनिश्चित गरी गरीब र भूमिहीन नागरिकमाथि राज्यले बल प्रयोग गरेको आरोप लगाए। राज्यले कमजोर वर्गमाथि बल प्रयोग गरेको भन्दै संसद बाहिर समेत सरकारको आलोचना भयो। सीमा नाकामा 100 रूपियाँ भन्दा बढ़ी मूल्यका घरायसी तथा व्यक्तिगत प्रयोजनका सामान अनिवार्य भन्सार शुल्क लगाउने निर्णयले पनि विपक्षीलाई सरकारको आलोचना गर्ने अर्को आधार दियो। सीमावर्ती जिल्लाका नागरिकलाई प्रत्यक्ष असर पार्ने निर्णय लिएको भन्दै कंग्रेस, एमाले लगायतका दलहरूले पुनर्विचारको माग उठाए। सरकार भने राजस्व चुहावट नियन्त्रण र व्यवस्थित भन्सार प्रणाली आवश्यक रहेको तर्कमा अधिक रहँदै आएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधारका 100 कार्यसूचीमा उल्लेख गरिएका प्रशासनिक सुधार, सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण र सरकारी संरचना संरचनाको पुनः संरचना लगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धतालाई विपक्षी दलहरूले शुरूमा सकारात्मक भनेका थिए। तर कार्यान्वयनका क्रममा सरकारले गरेका निर्णयले विवाद जन्माउँदै गएको कंग्रेस संसदीय दलका नेता आङदेम्बेले बताए। कंग्रेस उपसभापति विश्वप्रकाश शर्माले सरकारको 100 दिन बारे आइतबार पार्टी केन्द्रीय कार्यालयमा समीक्षा हुने बताए। एमाले प्रमुख सचेतक महर सरकारको कामलाई 100 मा 10 नम्बर भन्दा बढ़ी दिन नसकिने बताउँछन्। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राई आफूहरूले सरकारको विरोध नभई खबरदारी गरेको बताउँछन्। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सरकार गठनका बेला देखिएको उत्साह अनुसार कार्य सम्पादन हुन नसकेको बताउँछन्। बाहिर रहेका दलहरू पनि सरकारले अलमल्लमै 100 दिन बिताएको बताउँछन्। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सुशासन र विकासको सपना देखाएर आएको सरकार विषयान्तर भइरहेको टिप्पणी गर्छन्। रेडियो कान्तिपुरका लागि कुलचन्द्र नेउपानेको साथमा दीपशिखा रेग्मी।
2: नेपाली फुटबल प्रेमीमा फिफा विश्वकपको बेग्लै रौनक र उत्साह छ, तर यही बेला अन्तर्राष्ट्रिय प्रतिबन्धको कालो बादल नेपाली फुटबलमाथि मडारिरहेको छ। यसले विश्वकपको उल्लासमा रमाइरहेका नेपाली फुटबल प्रेमीलाई निराश मात्र बनाएको छैन, प्रतिबन्ध लम्बिए एक पुस्ताका खेलाड़ी नै पलायन हुने जोखिम देखिएको छ। अखिल नेपाल फुटबल संघ एन्फामाथि सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेपको हस्तक्षेपले उत्पन्न विवाद उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै फिफाले प्रतिबन्ध लगाएको हो। प्रतिबन्धका कारण लामो समयदेखि विवाद र आन्तरिक द्वन्द्वमा अल्झिएको नेपाली फुटबलको भविष्य अध्ययारो सुरुगमा फँसेको छ। फिफाको प्रतिबन्धले नेपाली फुटबल गतिविधि लगभग शून्यकै स्थितिमा झरेको छ। नेपाली फुटबलका शुभचिन्तक मात्र नभएर खेलाड़ी पनि निराश छन्। नेपालको सबैभन्दा लोकप्रिय मध्येको खेल फुटबलमा देखिएको अन्यलबारे सरकार र तालुकदार निकाय शिक्षा तथा खेलकुद मन्त्रालय गम्भीर नदेखेकाले थप चिन्ता बढ़ाएको छ। फिफाको प्रतिबन्धपछिको परिस्थितिलाई लिएर मन्त्री सस्मित पोखरेलको टिप्पणी पनि सकारात्मक छैन। मन्त्री पोखरेलले यसअघिका सरकारले इन्फामा बारम्बार हस्तक्षेप गरेको आरोप त लगाएका छन्, तर अहिलेको प्रतिबन्धबाट नेपाली फुटबललाई कसरी बाहिर ल्याउने भन्ने प्रश्न खाका अघि सार्न सकेका छैनन्। नेपाली फुटबल अहिलेभन्दा तल जाने स्थिति नै छैन, मन्त्री पोखरेलले बिहिबार पत्रकार सम्मेलनमा भनेका थिए। समस्या समाधानका लागि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीसँग पत्रचार गरिएको उनले बताए। मन्त्री पोखरेल घरेलु लीग नभएको गुनासो पनि गर्छन्, सँगै अहिलेको समस्या समाधानका लागि एन्फामा पुराना खेलाड़ी र योगदान गर्नेलाई ल्याउने समेत दावी गर्छन्। यसले उनलाई खेलकुदको अन्तर्राष्ट्रिय स्वरूपबारे जानकारी नरहेको प्रष्ट हुन्छ। राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीमा खेलाड़ी र युवालाई ल्याइएको छ, त्यो अस्वाभाविक होइन, तर मन्त्रीले त्यही प्रक्रियाबाट एन्फा नेतृत्व चयन गर्छु भन्नु स्वाभाविक होइन। एन्फाको कार्यसमिति चयन भने यससँग आबद्ध विभिन्न डिभिजनका क्लबहरू र जिल्ला संघले गर्ने हुन्। पूर्व खेलाड़ी र फुटबललाई माया गर्नेलाई एन्फाको नेतृत्वमा लैजाने कुरा सुन्दा जति मिठो सुनिन्छ त्यो व्यवहारमा लागू गर्न उत्तिकै गाह्रो हुन्छ। एन्फाको नेतृत्वमा जानलाई यिनै संरचनाबाटै जानुपर्ने हुन्छ। तेस्रो पक्षको हस्तक्षेपको आरोप लगाउँदै फिफाले प्रतिबन्ध लगाएको एक साताभन्दा बढ़ी समय बितिसक्दा पनि समाधानको पहल नभएकामा राष्ट्रिय टोलीका खेलाड़ी चिन्तित छन्। यो विवादमा उनीहरू खुलेर बोल्ने स्थितिमा छैन। राष्ट्रिय टोलीका एक सदस्यले भने जे जस्तो विवाद भयो त्यो भयो नै, अब त सबैले आफ्नो स्वार्थ छोडेर विवाद समाधानतर्फ गए नेपाली फुटबलका लागि राम्रो हुन्थ्यो। नेपाली फुटबल इतिहासमै फिफाले प्रतिबन्ध लगाएको यो नै पहिलो पटक हो। यही प्रतिबन्धका कारण फिफाले दिँदै आएको सबै प्रकारको आर्थिक सहयोग रोकिएको छ। फिफाले वार्षिक रूपमा 1 अर्ब 50 करोड़ रूपियाँ भन्दा बढ़ीको आर्थिक सहयोग गर्छ। यस्तै नेपाली फुटबल विकासका लागि विभिन्न परियोजना पनि प्रदान गर्छ, तर प्रतिबन्धपछि यी सबै रोकिएका छन्। यसले नेपाली फुटबल गतिविधि ठप्प भएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क।

तपाईँ टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलसी लाइट्स गुड

0: मन नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स तीन दशक देखि नेपाली मनको रंग।
1: डायरीमा अब बाँकी प्रसंग। सामाजिक सञ्जाल र डिजिटल माध्यम मार्फत गरिने विज्ञापनलाई औपचारिक नियमनको दायरामा ल्याउने गरी सरकारले राष्ट्रिय विज्ञापन नीति 2083 जारी गरेको छ। मन्त्री परिषद बैठकले स्वीकृत गरेको नीतिलाई एआई, डिपफेक, इन्फ्लुएन्सर मार्केटिङ र स्पन्सर्ड कन्टेन्ट जस्ता आधुनिक प्रविधिका चुनौतीलाई नियमनको दायरामा ल्याएको छ। सामाजिक सञ्जालमा गरिने स्पन्सर्ड कन्टेन्ट र इन्फ्लुएन्सर मार्केटिङलाई अनिवार्य स्व घोषणा गर्नुपर्ने व्यवस्था छ। विज्ञापन क्षेत्रमा विकसित आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गरी सो क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थाको क्षमता विकास मार्फत समग्र विज्ञापन बजारको उत्थान गरिने नीतिमा उल्लेख गरिएको छ। स्पन्सर्ड कन्टेन्ट तथा इन्फ्लुएन्सर मार्केटिङलाई स्व घोषणा गर्न लगाउने तथा कृत्रिम बुद्धिमत्ता प्रयोग गरी बनाइएका डिफेक जस्ता विज्ञापनको नियमन गरिनेछ। कार्यनीति 9-13 भनिएको छ। यस कार्यनीति बमोजिम तीनवटै तहका सरकारको सहकार्यमा अबको 2 वर्षभित्र यो योजना सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ। विज्ञापन बजारमा एआई र डिफेकको प्रयोगलाई नियमन गर्ने विषय आवश्यक भए पनि यसको कार्यान्वयन र अनुगमन महत्वपूर्ण पक्ष रहेको प्रिज्मा एडभर्टाइजिङका प्रमुख रंजित आचार्यले बताए। विश्वव्यापी रूपमै सेलिब्रेटी र इन्फ्लुएन्सरहरूको पहिचान दुरूपयोग भइरहेका बेला यसलाई नियमन गर्ने हो भने हाम्रा क्रिएटरहरूलाई ठूलो मर्का पर्नेछ उनले भने। तर सरकारले नियमन बनाउनु मात्र पर्याप्त छैन, यसको अनुगमन र कार्यान्वयन पछि सबैभन्दा चुनौतीपूर्ण र महत्वपूर्ण हुन्छ। पछिल्लो समय व्यापक बनेको सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र इन्फ्लुएन्सर मार्केटिङलाई सरकारले पहिलो पटक औपचारिक नियमनको परिधिमा ल्याएको हो। सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा हुने विज्ञापनलाई व्यवस्थित बनाउने जिम्मेवारी नीतिले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सहयोगमा सूचना तथा संचार मन्त्रालयलाई दिएको छ। डिजिटल प्लेटफर्मको अनुगमनका लागि सूचना तथा संचार मन्त्रालय एवं नियामक विज्ञापन बोर्डलाई डिजिटल रूपमा सक्षम बनाउनुपर्ने उनले बताए।
2: सरकारले म्यान पावर कम्पनीबाट नेपाली श्रमिकलाई दक्षिण कोरिया पठाउने तयारी गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले सिप सिकेका श्रमिकलाई E7 भिजामा कोरिया पठाउन लागेको हो। मन्त्रालयले सिपयुक्त श्रमिकलाई दक्षिण कोरिया पठाउने प्रक्रिया विधिसंगत ढंगले अगाडि बढ़ाउन परराष्ट्र मन्त्रालय औपचारिक पत्र चार गरेको छ। परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशन र सोही वर्षको जेठ 19 गतेको पत्रको सन्दर्भमा यो निर्णय लिइएको हो। कोरियाली दूतावासबाट प्राप्त कूटनीतिक नोट तथा उच्च अदालत पाटनबाट रिटमा जारी भएका आदेशलाई मुख्य आधार मान्दै मन्त्रालयले यस्तो कदम चालेको हो। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीयमा बैंकद्वारा जारी
1: Red Bull, बबाल एनर्जी
2: सैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: डायरीमा अब आर्थिक प्रसंग।
2: आर्थिक समाचारको साथमा
3: गर्मीमा नयाँ ट्रेन्ड, रिफ्रेशमेन्ट बार, न्यूट्रिशन मिट, चिसो हलिस।
1: सरकारले भू उपयोग नियमावली 2079 तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा चित्ता काटको बाटो खोलेको भए पनि तोकिएको अवधिभित्र वर्गीकरण पूरा नभई आगामी 1 साउनदेखि पुनः चित्ता काट रोकिने भएको छ। यो व्यवस्था सदाका लागि नभएर पालिकालाई वर्गीकरण सम्पन्न गर्न चालू आर्थिक वर्षको असार मसान्तसम्मको अन्तिम समय सीमा मात्र दिएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको छ। सो अवधिभित्र पनि वर्गीकरण नगर्ने पालिकामा साउनदेखि स्वत कित्ता काट रोकिने कानूनी व्यवस्था छ। मुलुकभर 753 पालिका मध्ये 340 वटाले मात्र कृषि औद्योगिक लगायत 10 क्षेत्रमा जमीनको वर्गीकरण गरेका छन्। अझै पनि 413 पालिकाले जग्गा वर्गीकरण गरिसकेको छैन। भू उपयोग ऐन 2076 र नियमावली 2079 जारी भए यता वर्गीकरण नगरेका पालिकामा कित्ता काट गर्न पाइँदैन। पालिकाले जग्गाको वर्गीकरण गरिसकेपछि मात्रै कित्ता काट गर्न पाइने व्यवस्था छ।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग सम्झौता गर्नका लागि इरान आतुर रहेको दावी गरेका छन्। उनले इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका कारण अमेरिका इरानबाट केही समयका लागि स्थगित गरिएको समेत बताए। अमेरिकी स्वतन्त्रता संग्रामको 250 वर्षीको वार्षिकोत्सवका अवसरमा दक्षिण डकोटा स्थित माउन्ट रस मोरमा आयोजित कार्यक्रममा ट्रम्पले अमेरिकी सेनाको प्रशंसा गरेका छन्। पछिल्ला द्वन्दबारे बोल्दै ट्रम्पले भने, हामीले एकै दिनमा भेनेजुएलालाई हरायौं र इरानलाई नराम्ररी प्रहार गर्यौं। उनीहरू सम्झौता गर्न आतुर छन्। हामीले खामेनीको अन्त्येष्टिका लागि एक साताको समय दिएका छौं किनभने हामी उदार छौं। ट्रम्पले अमेरिकाको स्वतन्त्रताका 250 वर्षमा अमेरिकाले ठूलो प्रगति गरेको दावी समेत गरेका छन्।
2: कान्तिपुर डायरीमा अब खेल प्रसंग।
3: खेलकुद समाचारको साथमा
4: एलजी लाइफ गुड।
2: केलियन एम्बापेले पेनाल्टीबाट निर्णायक गोल गरेपछि फ्रान्सले विश्वकपमा पाराग्वेमाथि 1-0 जित दर्ता गर्दै अन्तिम आठमा प्रवेश गरेको छ। फिलाडेल्फियामा एम्बापेले खेलको 70 मिनटमा गोल गरेका हुन्। एम्बापेले विश्वकपमा आफ्नो 19 गोल गरे। फ्रान्स विश्वकपको क्वार्टर फाइनल पुगेको यो लगातार चौथो पल्ट हो। अब फ्रान्सले क्वार्टर फाइनलमा मोरक्को सामना गर्नेछ। यसअघि मोरक्कोले क्यानाडालाई हराएको थियो। त्यस्तै मोरक्कोले सहायोजक क्यानाडालाई अमेरिकाको डालसमा भएको खेलमा 3-0 पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अशरफ हाकिमीको फ्रिकिकको पासमा ओहाउनहाईले 50 मिनटमा गोल गरेका थिए। उनले नै 82 मिनटमा दोस्रो गोल गरे। इन्जुरी टाइमको 8 मिनटमा सुफियाना रहीमले गोल गरे। मोरक्कोले अब क्वार्टर फाइनलमा फ्रान्ससँग खेल्नेछ।
1: अब मौसम सम्बन्धी जानकारी। हाल देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघ गर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघ गर्जन

0: विश्वको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180049।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
4: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, खाटलाक नेकुडी खेलछेउ, संखुवा सभा। फोन नम्बर 0295-62-320। रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खुल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्री नगरपालिका 1 प्रहरी गेट छेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: Yang sulit ini

0: digital nepa chokma anike hekyang yammo lak ori hekyang ainan thosa usurganu nimwa kebakpa banking ra labo phokum muktinath vikas bank re tensha aplungo choguga muktinath vikas bank tensha bank omen bank tensha o kitma pong
1: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
2: नमस्कार भाइ तुमलिङतिर पो हिँडेको हौ म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
2: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
1: ओहो सर त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
2: ए ल ल सँगै जाउँ न भाइ
3: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ
2: रबिन टेलर्स खाँदबारी नगरपालिका 9 तुमलिङ टार राधाकृष्ण मन्दिर अगाडि
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
2: सम्पर्क नम्बर 9860946000
3: र 9919276375
4: ए निशा तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
5: ए अब त जानै पर्ने भएन नि हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
4: हाम्रो सेवाहरू
5: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडिमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 9920161580 र 9941081181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी एक सम्खुवा सभा
6: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुनै
7: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इतहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी सम्पर्क नम्बर 9852555768 9852555768
9: साथै 9852555768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
10: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
2: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ

0: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901555।
4: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी साथ नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी साथ नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
7: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादाबारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 9841552504, 9841226987 र 9520519906।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295771647।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
3: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
4: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295651165, 98421552504, 98421269087 र 98520519906।
5: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432578041 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000
9: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
7: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
9: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
7: दाँत खुल्ने दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
7: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
7: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
9: बाङ्गो टिङ्गो दाँत मिलाइने,
7: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
7: सम्पर्क नम्बर 0295906667 र 98422267। ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
10: किन र काका?
7: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
10: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
7: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
10: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
7: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शंखुवा सभा।
10: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
7: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
10: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
7: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
10: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
7: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शंखुवा सभा।
10: प्रोप्राइटर सुनु एन्ड भीमकदाइली।
7: सम्पर्क 0294400084 र 98040485827।
11: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
12: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
11: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
13: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
11: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
13: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
11: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
13: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
11: डिजाइनर सुमन ठटाल, 98615-39444
13: र 0295901155।
14: More style, more design. Total Tailors.

0: digital nepa chuk ma ani ge hekyang yam mo la ori hekyang ainan thosa usurban ningwa ke bakpa banking ra labu phokum muktinath vikas bank re tencha aplungo choguba muktinath vikas bank tencha bank omen bank tencha os get mapong
1: हेरन बिस्नु मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो कुन जन्मको पाप थियो कुनै
2: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 98525557068 98525557068
4: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
5: नमस्कार है वडाध्यक्षज्यू
6: नमस्ते नमस्ते के भन्नु भयो त
5: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
6: भन्नुहोस् न त त्यस्तो के कुरा थियो कुन्नी
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
6: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी बाँदै सिलाएको त भने तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
7: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
8: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
9: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
11: सम्पर्क नम्बर 029556679 र मोबाइल नम्बर 98422776
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर निशान खातबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो
13: दिस इज रेडियो सङ्खुवासभा 95.5 मेगाहर्ट्ज

रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 8 बज्यो।

0: लवै घर आयो हजुर सबको मन सुन सबको मन सुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: दिशा तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनिटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी 1 सङ्खुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पनि ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 98433-47262,
4: 98-10-55-55-85
5: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
6: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
7: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
1: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 029551165, 98421-52564, 98421-26987 र 98520-51906।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98520-55768, 98520-55768।
7: साथै 98525577 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
0: गोपकुमाराय गोविन्दाय नमो नमः।
11: कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको धैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेषवादी बारवटा आशिफल र तपाईँसँगका विशेष कुराकानी भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहन्छौ। कार्यक्रमको शुरूवाती चरणमा छु। फोन गर्ने प्रयास गर्दै गर्नुहोला। कार्यक्रमलाई अगाडि बढाउँछु पञ्चाङ्ग र ग्रह गोचरबाट। आज मिति 2083 साल, आज असारको 21 गते हो, आज आइतबार। तदनुसार ईस्वी सन् 2026 जुलाई 5 तारिक, नेपाल सम्मत 1146 तथलागा, रौद्र नाम संवत्सर, श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु, आषाढ कृष्ण पक्ष। परम पवित्र पावन दिन आज

0: मिथुन राशिमा रहेका छन् चन्द्रमा कुम्भ राशिमा छन् भने मंगल ग्रह, यतिखेर वृष राशिमा छन् बुध ग्रह, मिथुन राशिमा रहेका छन् भने बृहस्पति आजको दिनमा कर्कट राशिमा रहेका छन्। त्यस्तै गरेर आजको दिनमा शुक्र ग्रह सिंह राशिमा रहेका छन् भने शनि ग्रह मीन राशिमा छन्, राहु कुम्भ राशिमा, र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। अबको जानकारी तपाईंलाई जानकारी गराउँ। तपाईंको दिनहरू कसरी व्यतीत हुन्छन्, तपाईंका ग्रहहरू कसरी अगाडि बढ़िरहेका छन् भन्ने कुरामा हामी अगाडि बढ़छौं। राशिफलतर्फ, राशिफलमा सबैभन्दा पहिलो तपाईँले बुझ्नुपर्ने कुरा, राशिफल हामीले फली ज्योतिष शास्त्रमा आधारित राशिफलहरू तपाईँलाई जानकारी गराइरहेका छौं। अबको क्रममा भने ढिलो नगरिकन तपाईँको राशिफल। सबैभन्दा पहिलो राशि मेष राशिको लागि उन्नति र प्रगतिमा राम्रो छ, मान सम्मानमा वृद्धि रहनेछ भने आर्थिक कामहरूबाट सकारात्मक ऊर्जा प्राप्त रहन्छ। वृष राशि हुनेको लागि पनि धर्म कर्ममा रुचि बन्ने योगहरू देख्न सकिएको छ, काममा सफलता हुनेछ, पठन पाठनमा पनि राम्रो हुने खालको योग आजको राशिबाट वृष राशिलाई संकेत ग्रहमा देख्न सकिन्छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ अनि लामो दीर्घयात्राहरूबाट पनि सहज हुन्छ, मन परेका व्यक्तिहरूसँग भेटघाट पनि रहने युगहरू देखिन्छ भने गर्दै आएका हरेक कामबाट सकारात्मक ऊर्जा आजको राशिमा संकेत छ। मिथुनलाई भने धर्म कर्ममा रुचि सँगसँगै पुराना मित्रहरूसँग भेटघाट पनि रहन्छ। उन्नति र प्रगतिको लागि वातावरण राम्रो छ, लामो दीर्घयात्राहरूबाट पनि सहज हुने योगहरू देख्न सकिएको छ भने काममा सकारात्मक ऊर्जा प्राप्तको योग रहेको छ। आजको दिनमा गर्दै आएका हरेक कामबाट पनि राम्रो हुने खालको योग छ। आजको दिनमा तपाईँको लागि सकारात्मक ऊर्जा, अलिकति यात्रा गर्दा भने विशेष ध्यान दिनु, राम्रो हुने योग छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुनेछ, तपाईँको काममा सकारात्मक ऊर्जा प्राप्त छ, लामो दूरको यात्राहरूमा सहज हुने आजका राशिले संकेत देखाएको छ, प्रेममा सफलता मिल्नेछ। यात्रा अनावश्यक हुन सक्छ, काममा विवादित पर्ने भएकाले सावधानी अपनाउँदै अगाडि बढ्नु तपाईँको लागि शुभ हुन्छ, अन्यथा काममा बिग्रिने खालका योगहरू पनि राशिबाट संकेत छ। तपाईँको लागि उन्नति र प्रगतिको लागि वातावरण राम्रो बन्दै गइरहेको छ। आजको दिनमा पठन पाठनमा शुभ छ, जागिरमा पदोन्नति, सरकारी जागिरमा सर्वबढुवाको सम्भावना देखिन्छ भने गीत र संगीतमा पनि राम्रो छ। कृषि र पशु चौपायमा मनज्ञ धनार्जन गर्नुका साथसाथमा आजको दिनमा तपाईँको घरमा महत्वपूर्ण कामको छलफल पनि रहन सक्छ, अचानक अतिथिको आगमन योग रहेको छ। धनुराशि हुनेको लागि मान सम्मानमा वृद्धि रहन्छ, आर्थिक ताकेका कामबाट सकारात्मक ऊर्जा प्राप्त रहने योग देख्न सकियो, अलिकति मन कता कता वेचन हुन सक्ने योग छ, जागिरमा तलमाथि दण्ड जरिमाना तिर्नुपर्ने खालको योग पनि देख्न सकिन्छ। मकर राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सकारात्मक ऊर्जा प्राप्त रहनेछ, मन परेका व्यक्तिहरूसँग भेटघाट रहनेछ, गर्दै आएका हरेक कामबाट पनि आजको दिन सकारात्मक बन्दै जाने योगहरू राशिमा संकेत छन्। कुम्भ राशि हुनेको लागि दैनिक कामबाट सकारात्मक ऊर्जा आउने आजको राशिमा देखिएको छ, मन परेका व्यक्तिहरूसँग भेटघाट हुने योग छ भने काममा सकारात्मक ऊर्जा प्राप्तको लागि योग राशिमा संकेत देखिएको छ। साढे सातको शनि भए पनि लग्नमा चन्द्रमा हुँदा ईश्वर भने थपिनेछ। गायन क्षेत्रमा राम्रो रहनेछ, प्रेममा सकारात्मक छ, वैदेशिक कामको लागि तयारी गर्दै हुनुहुन्छ, काममा सकारात्मक ऊर्जा प्राप्तको योगहरू राशिमा संकेत छन्।
1: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान द्वारा

0: पछि राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदी द्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
1: सम्पर्क
0: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601
1: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
2: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
3: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
2: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
3: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयास गरिरहेको छु। हामी हरेक दिन कार्यक्रममा रहेर भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं र हामी तपाईसँग भएका धेरैभन्दा धेरै तपाईलाई जानकारी दिने प्रयास गरिरहेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ, नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट हामीसँग प्रत्यक्ष रूपमा तपाई जोडिनुहुन्छ र तपाईसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने प्रयास गरिरहन्छौं। हामी 98453 97 658 र 98142376 सीधा सम्पर्कमा तपाईँ आउन सक्नुहुनेछ। हामी प्रत्यक्ष रूपमा हरेक दिन झैं कार्यक्रम ज्योतिष तर्पणको व्यवसायमा रहेर प्रत्यक्ष रूपमा कुराकानी गर्ने गर्छौ। कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधेश्याम हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? हजुर बैतडीबाट। हजुरको शुभ नाम?
1: गजेन्द्र धामी।
0: गजेन्द्रजी, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हजुर यतिखेर? लेफुलेकबाट कार्यक्रम बजिरहेको छैन। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: छोराको बारेमा हो।
0: छोराको साल महिना गते समय भन्नु त?
1: 2062
0: साल
1: हजुर। वैशाखको गते?
0: वैशाखको एक गते। के बार भन्नुभयो? अलि राम्रोसँग बोलिदिनु न। बिहिबार कति बजे भयो जन्म?
1: 8 बजे।
0: ठिक 8 बजे हो
1: हजुर। बिहानको
0: ठ्याक्कै 8 बजे हो त
1: हजुर।
0: कुन जिल्लामा भयो तपाईँको छोराको जन्म?
1: यो बैतडीमै।
0: छोरा होइन त हजुरको?
1: हजुर हजुर।
0: राशिको नाम हेर्दाखेरि यहाँबाट के देखिन्छ भने 2062 सालको वैशाख 1 गते 8 बजे बिहान भएको जन्म बैतडी जिल्लामा। तपाईँको छोराको लागि ग्रहमा हेर्दा कमल नाम आउँछ, मिथुन राशि हुन्छ, लग्न रहेको छ वृष लग्न, लग्नको मालिक शुक्र, शुक्र ग्रह 12 घरमा गएर बसेको छ। यसले अलिकति मान्छेलाई त्यस्तो धेरै नराम्रो पनि होइन, अलिकति नशाको रोगी ल्याउन सक्छ। पढाइमा अलिकति बृहस्पतिको दोष परेको छ, गुरु चन्द्रयोग पर्यो, त्यो पनि विद्यास्थानमा गएर पर्यो। यो विद्यास्थानको ग्रहले अलिकति पढाइमा डिस्टर्ब गर्यो। कतिमा पढ्नु भयो? पढेर छोड्नु भयो छोराले?
1: 12 पास गरे
0: छोड्नु भयो है? त्यहाँदेखि अगाडि पढ्न मन गर्नु भएन? ग्रहमा दोषहरू छन्, ग्रहको शान्तिहरू गराउने, ग्रहको पूजा पाठहरू गराउने कामहरू गर्नु धेरै कुरामा राम्रो हुन्छ है। समग्रमा गुरु चन्द्रलेको शान्ति गर्ने, बिहिबार व्रत बस्ने, क्या लसुन प्याज माछा मासु अण्डाहरू नखाने धेरै कुरामा राम्रो हुन्छ। बाबासँग राम्रो सम्बन्ध भोलिको दिनमा नहुन सक्छ, विशेष ध्यान दिनुहोला। बच्चाहरूलाई धेरै गाली पनि तपाईँले नगर्नुहोला, ठिकै छ है
1: हजुर। आमासँग?
0: हजुर हजुर।
1: आमासँग कस्तो छ?
0: आमासँग ठिकै छ, नराम्रो छैन। बाबासँग ठ्याक्कै कुरो मिल्दैन है
1: हजुर।
0: यसलाई विशेष ध्यान दिनुहोला। ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है।
1: घरको वास्तु कस्तो छ हजुर?
0: वास्तुहरूको लागि ठिकै छ, नराम्रो छैन
1: हजुर
0: है।
1: रङ अङ्कहरू?
0: 0 अङ्क, रातो रङ, पूर्व दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू हामी दिने प्रयासमा लागिरहेका छौं। 98453 97 658 र 98142376 सिधा तपाईँहरू मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ। यतिखेर तपाईँ फोन गर्दै हामीसँग जोडिन सक्नुहुन्छ। कोही जिज्ञासु यतिखेर लाइनमा हुनुहुन्छ, स्वागत गरिहाल्छु। राधेश्याम हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
2: म यो बझाङदेखि आरतीको बोलिरहेको छु गुरु।
0: बझाङबाट आरती? बझाङको कुन ठाउँमा हुनुहुन्छ अहिले?
2: हजुर बजाङको यो चैनपुरमा छु हजुर, सदरमुकाम चैनपुरबाट
0: कुन रेडियोमा कार्यक्रम सुन्नुभएको छ आज?
2: अस्तिदेखि त साईपालबाट सुनिरहेको छु गुरु, आज चाहिँ त्यतिकै फोन गरेको छु, लाग्छ कि लाग्दैन भनेर।
0: आज कार्यक्रम सुन्नु भएको छ कि छैन?
2: आज चाहिँ सुनेको छैन गुरु। अहिले
0: किन नसुन्नु भएको छ आज?
2: अहिले चाहिँ रेडियोले खासै काम नगरेर नसुनेको गुरु, अस्तिदेखि नै हजुरलाई त्यही रेडियोमा सुनिरहेको छु, हजुरलाई कार्यक्रममा हुनुहुन्छ भनेर कल गरिरहेको थिएँ, लाग्दैन।
0: अहिले कार्यक्रममा आउनुभयो, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: म चाहिँ छोरीको बारेमा हेरिरहेको छु गुरु।
0: छोरीको साल महिना गते समय भन्नु त?
2: छोरीको 2075 साल फागुन महिनाको
0: 75 साल फागुन महिनाको
2: 25 गते शनिबार
0: 25 गते शनिबार
2: दिउँसो 11:38 गुरु यही चैनपुरमै जिल्ला
0: 11:38 चैनपुरमा बिहान कि बेलुका?
2: बिहान गुरु।
0: बझाङ जिल्ला हो
2: हजुर गुरु?
0: बझाङ जिल्लामा छोरी हो
2: हजुर।
0: राष्ट्रको नाम यहाँबाट हेर्दा 75 सालको फागुनको 25 गते 11:38 रेवती नक्षत्रको तेस्रो पावर नाम जुर्छ। राशिको नाम चन्द्रमा नाम आउँछ, मिन राशि हुन्छ अथवा चन्द्र कला नाम पनि रहन पाइयो है। लग्न वृष मान्छे असाध्यै राम्री, तर कालसर्प एक परेछ। कालसर्प एक परेको बच्चाले बाबा आमाको पनि सम्बन्धलाई अलिकति केही न केही खटपट पारिदिन्छ। ऊ आफै पनि एकदम बिरामी बढी हुने, राति झस्किने, तर्सिने खालको समस्याहरू बढी हुने खालको युग देखिन्छ। अलिकति धर्म कर्म घरमा भएन, घरमा पूर्वपट्टि फोहोर चिज छ। यसले दीर्घ रोगी जस्तै क्यान्सर, टिबी, प्यारालाइसिस, सुगर होइन के हुने हो, अलिकति डेन्जर रोग लाग्न सक्छ। विशेष ध्यान दिनु, कसलाई छ त्यस्तो रोग?
2: गुरु आमा बुवामा कि घर परिवारहरूमा?
0: घर परिवारमा
2: हजुर। अनि घरमा चाहिँ घरको माटो साटो हेर्न मिल्छ कि नै गुरु? आमा बुवामा समस्या कति हुन्छ?
0: माटो हेर्न त यहीँ आउनुपर्छ तपाईँ, माटो लिएर सबै हेर्न मिल्छ। यहाँबाट हेर्दाखेरि तपाईँलाई तपाईँको श्रीमानको पनि राम्रो नहुन सक्छ होइन? होइन
2: हजुर गुरु। अनि अरूमा समस्या चाहिँ कस्तो छ घर परिवारमा?
0: राम्रो छैन भने मैले, राम्रो छैन किनभने भने कालसर्प एक परेको छ। विशेष गरी ग्रहका शान्तिहरू गर्दै, ग्रहका पूजापाठहरू गर्ने कामहरू गर्नु होला, धेरै कुरामा राम्रो हुन्छ है।
2: हजुर के गर्नु पर्ला त्यसको लागि?
0: अब यसको लागि त कालसर्पको शान्ति, कालसर्पको पूजापाठहरू गर्नुभयो भने धेरै कुरो हुन्छ ल।
2: हजुर अनि छोरीको भविष्य चाहिँ पढाइ सढाइ कस्तो हुन्छ?
0: छोरीको भविष्यको लागि अब कालसर्प युगहरूको शान्तिहरू गर्ने, यसको पूजापाठहरू गर्ने गर्नुभयो भने राम्रो हुन्छ। अब कामै गर्नु भएन भने फेरि कसरी राम्रो हुन्छ भन्नु त? राम्रोसँग ग्रहको शान्तिहरू गर्ने, राम्रोसँग ग्रहको पूजापाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है।
2: त्यही त अलिअलि समस्या सबैमा आउँछ घर परिवारमा, त्यही भएर।
0: त्यही त अलिकति ग्रहहरूमा दोष छन्। ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजापाठहरू गर्ने कामहरू गर्नुभयो भने राम्रो हुन्छ कि?
2: हजुर गुरु।
0: अरे
2: हुन्छ गुरु।
0: राधे राधे।
2: राधे राधे।
0: हामी कार्यक्रम ज्योतिष तर्पणको व्यवसायमा छौँ र हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं। हामी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं र हामी प्रत्यक्ष रूपमा कुराकानी र तपाईँहरूसँग भएका विशेष कुराकानीहरूलाई हामीसँग जोड्ने एउटा तयारी गरिरहेका छौं। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग जोडिन्छौं र हामी भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारी पनि दिने प्रयास गर्छौं। प्रत्यक्ष रूपमा हामीसँग यतिखेर तपाईँ जोडिँदै गर्दाखेरि दुईटा नम्बरको ध्वनि तरङ्गबाट जोडिन सक्नुहुन्छ, 98453 97658 र 98142373601 सिधा सम्पर्कमा आउने र हामीसँग भएका विशेष भूत भविष्य र वर्तमान समयका जिज्ञासाहरूको समस्याको समाधान गर्छौं। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ हजुर?
3: म भोजपुर झ्याउ पोखरीबाट।
0: भोजपुरको झ्याउ पोखरीमा कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर हजुरले?
3: हजुर,
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने मैले ए हजुर
3: हजुर
0: को बोल्दै हुनुहुन्छ तपाईँ यतिखेर? उहाँसँगको फोन कनेक्ट डिस्कनेक्ट भइसकेको छ। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्छौँ। मैले फेरि पनि तपाईँलाई अनुरोध गरेँ, जहाँबाट बोल्दै हुनुहुन्छ कार्यक्रममा फोन लागिसकेपछि ढुक्क भएर त हामीलाई ध्यान दिनु भएन भने सम्भावना एकदम कम हुन्छ बोल्नलाई। कोही हुनुहुन्छ राधे श्याम हजुर?
4: राधे राधे गुरु,
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? के मगर भन्नुभयो?
4: मेनुका मगर।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले यतिखेर? अरू बेला कुन सुन्नुहुन्थ्यो? भोजपुर एफएम सुन्नुहुन्थ्यो। भोजपुर एफएम गइसकेपछि सुन्न पाउनु भएको छैन हो?
4: हजुर।
0: अहिले कार्यक्रममा आउनुभयो, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
4: श्रीमानको बारेमा।
0: श्रीमानको साल महिना गते समय भन्नु त?
4: 2014
0: साल कार्तिक महिनाको 4 गते
4: सोमबार दिउँसोको 4 बजे
0: र
4: ठ्याक्कै 4 बजे।
0: कुन जिल्लामा भयो जन्म चाहिँ?
4: हजुर,
0: भोजपुर जिल्लामा भयो जन्म है। तपाईँको श्रीमानको 54 सालको कार्तिकको 4 गते 4 बजे दिउँसो जन्म। उहाँको राशिको नाम बोध राज नाम आउँछ, वृष राशि, पञ्चमीको दिनमा जन्म छ। लग्नमा शनि अलि आफू जिद्दी स्वभावको खालको योग देखियो, राजयोग परेको छ। जागिरमा उन्नति प्रगति राम्रो छ, तर बिहिबारको दिन र आइतबारको दिन व्रत बस्नु भएन भने जिन्दगी अलिकति भने जस्तो नहुन सक्छ। बिहिबार आइतबारको व्रत बस्नु भएको छ अहिलेसम्म?
4: छैन।
0: बिहिबार र आइतबारको दिन व्रत बस्नुपर्छ, त्यो लाउनु होला। लग्नमा शनि भएकाले अलि आफू आफ्नै पारामा अलि जिद्दी स्वभावमा दौडिने खालको मान्छे है। अब यो अहिले शनि भन्ने ग्रहको शान्तिहरू गराइदिनु। शनि ग्रह प्रारम्भ भयो 27 शनिले अलिकति कामहरू बिगारिदिन सक्छ, पैसाहरू डुब्न सक्छ, झुटो आरोप लाग्न सक्छ। राम्रै छ, आमदामी गर्ने स्रोतहरू राम्रै हुन्छ, त्यस्तो नराम्रो छैन, भाग्यमानी हुनुहुन्छ। तर बिहिबार अनि आइतबार व्रत बस्नु भयो भने झन् राम्रो हुन्छ है। वैदेशिक यात्राको लागि ठिक छ, त्यस्तो नराम्रो छैन, तर शनिहरूको शान्ति गर्नु ल।
4: अनि हुन्छ,
0: अरू केही छ कि छुट्यो?
4: अनि बाबा मम्मीको सम्बन्ध?
0: बाबा मम्मीसँगको सम्बन्ध त्यस्तो नराम्रो छैन, ठिक छ, सबै कुरा ठिक छ, नआत्तिनु होला। तर बिहिबार र आइतबार व्रत बस्नु अझ धेरै राम्रो हुन्छ है।
4: हुन्छ। अनि शुभरङ शुभङ्ग?
0: आठ राम्रो, रातो रङ पूर्व दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे।
4: राधे राधे।
0: कार्यक्रम ज्योतिष दर्पणको हामीसँग तपाईँलाई जानकारी दिने तयारी गरिरहेका छौँ। हामी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष गरी जानकारी दिँदै हामी तपाईँसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौँ। 98456 98 142 73 601 धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयास गरिरहन्छौ। कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
5: राधे राधे गुरु,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
5: कालीकोटबाट स्मिता तुङ्गाराई गुरु।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? कालीकोटको कुन ठाउँमा हुनुहुन्छ?
5: राजकोटमा गुरु।
0: राजकोटबाट कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले यतिखेर?
5: रेडियो नयाँ कर्णाली गुरु।
0: दैनिक रूपमा सुन्नुहुन्छ कि आज मात्रै सुन्नु भएको हो?
5: दैनिक रूपमा सुन्छु गुरु।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
5: म मेरै बारेमा हेर्न चाहन्छु गुरु।
0: भन्दै हुँदा साल महिना गते समय
5: 2064 साल कार्तिक 25 गते
0: कार्तिक महिनाको 25 गते
5: आइतबार बिहान 7 बजे र 9 मिनटमा
0: 7 बजे र 9 मिनटमा बिहान हो
5: हजुर
0: कुन जिल्लामा भयो जन्म
5: यही कालीकोट जिल्लामै हजुर
0: कालीकोटमै भयो यो तपाईँको आफ्नै हो
5: हजुर
0: 2064 सालको कार्तिक महिनाको 25 गते भन्नुभएको छ 7 बजेर 9 मिनटमा अनुराधा नक्षत्रको पहिलो भावबाट नाम जोड्छ नाबाट नाम आउँछ नारायणी नाम आउँछ अथवा नरकुमारी वृश्चिक राशि द्वितीयको दिनमा जन्म भएको छ लग्नमा बृहस्पति चन्द्रमा साह्रै राम्रो भाग्यमानी मान्छे असाध्यै राम्रो ग्रहहरू छन् यतिखेर तपाईँ 17-18 वर्षको उमेरमा दौडिँदै हुनुहुन्छ सबै कुरा राम्रो छ आठ माङ्गलिकले प्रेम पारेर प्रेमबाट हुने कामहरू अथवा प्रेम पछिका पढाइहरू बिग्रन सक्छ अथवा अरू अरू कुरामा धेरै कुरामा घाटहरू हुन सक्छ अन्यथाहरू सबै कुरामा ठिक छ त्यस्तो नराम्रो ग्रहहरू छैन भाग्यमानी मान्छे के छ विशेष जिज्ञासा चाहिँ बुवासँगको सम्बन्ध पनि ठिकै छ बुवा आमासँगको सबै कुरा राम्रो छ आत्तिनु पर्दैन ग्रहहरू ठिक छन् है दाजुभाइसँगको सम्बन्ध पनि राम्रै छ नराम्रो छैन ग्रहहरू ठिक छन् ग्रहको शान्तिहरू गर्ने ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है त
5: अनि पढाइ कस्तो छ गुरु
0: पढाइको लागि पनि राम्रै छ पढाइ लेखाइको लागि ठिक छ त्यस्तो नराम्रो ग्रहहरू छैन है
5: हजुर अनि लोक सेवा पढ्दा कस्तो हुन्छ
0: सरकारी जागिरमा राम्रो हुन्छ नाम निक्लिन सक्ने सम्भावना छ तर प्रेम गर्न भएन है अनि आइतबार व्रत बस्नु पर्यो सूर्य भगवानलाई दैनिक जल चढाउनु पर्यो जागिरमा 99% पक्का पक्की छ तर माङ्गलिकले बिगार्न सक्छ प्रेम नगर्नु राम्रो हुन्छ ल अरू सबै कुरामा ठिक छ अहिले आत्तिनु पर्ने कुरा छैन है त आइतबार चाहिँ सूर्यको पूजाहरू गर्नु आँखको बोटमा गएर पूजाहरू गर्नु सूर्यलाई जल चढाउनु कति गर्न सकिन्छ त्यो गर्यो भने धेरै कुरामा राम्रो हुन्छ है त शुभ रङको लागि चाहिँ सबैभन्दा राम्रो तपाईँको लागि 4 अङ्क राम्रो रातो सेतो रङ राम्रो पूर्व दक्षिण राम्रो हुन्छ अहिले छुट्टिन्छु राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा कालीकोटसँग कुराकानी गर्यौं हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गर्छौं एकैछिन छोटो विश्रामपछि उपस्थित हुन्छु सँगै रहनुहोला
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला
7: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ
8: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
7: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ
8: सम्पर्क
7: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 698 98 142 73 6001
8: सङ्गीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ
9: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
10: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
9: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेको छु। 98453 97658 र 98142 73601 सम्झिन सक्नुहुन्छ। हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुनेछ। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म रहन्छौ र तपाईसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारीहरू दिने प्रयासमा लागिरहन्छौ। दैनिक 8 बजेबाट 9 बजेसम्म नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट हामी तपाईसँगै रहन्छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू पनि दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142 73601 सीधा सम्पर्कमा रहेर कुराकानी गर्दैछौ अनि तपाईसँगका विशेष जानकारीहरू पनि दिने प्रयासमा लागिरहन्छौ। 98453 97658 र 98142 73601 हामी भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। यतिखेर एउटा कमेन्ट पढ्न मन लाग्यो। आज कमेन्टमा लेख्नुहुन्छ, श्रीमन नारायण गुरूदेव, म दुर्गा रणपहेली भोजपुरबाट अनलाइनबाट रेडियो सनातन सुनिरहेको छु भन्नुभएको छ। धन्यवाद छ, कार्यक्रम सुनिदिनु भएको छ। गुनासो गाउँका श्रोताको हो भन्नुभएको छ। रेडियो सनातन सर्वसाधारण मानिसलाई तिथि मिति बार बेलादेखि सबै खाले ज्ञान पाइने भण्डार थियो। आज भोलि रेडियो सुन्न पाइएन, सुन्न नपाएर कुहिरोको काग चाहिँ भइएको भइयो भन्ने गुनासो धेरैको छ, के गर्ने? गुनासो नियमित श्रोताको गुरुदेव राधे राधे भन्नुभएको छ। यसलाई अब मैले फेरि पनि भने, यसलाई रेडियोमा अब कार्यक्रम प्रसारण गर्नको लागि रेडियो नभए सिग्नल गाह्रै हुन्छ। कुनै रेडियोबाट कार्यक्रम बज्छ अथवा त्यहाँ तपाईँको कुन रेडियो सुनिन्छ, सम्पर्कमा दिउँसो रहनुहोला हामीसँग र तपाईँ र हाम्रो कुराकानी गरेर हामी तपाईँलाई जानकारी दिनेछौ। अन्य केही उपाय लाउन सकिन्छ। सनातन रेडियो नेटवर्क त छँदैछ, तथापि तपाईँहरू त्यहाँबाट सुन्न अलिक गाह्रो हुन्छ। सबैको घरमा नेटको पहुँच पनि नहोला, होइन, सबैलाई त्यसरी सुन्ने एउटा मोबाइलबाट सुन्ने फुर्सद पनि नहोला। रेडियोमा ठूलो आवाजमा स्पिकर बजाएर मजाले गाउँभरि सुनाउने बानी छ तपाईँहरूको, मलाई थाहा छ। त्यही भएर जे भए पनि अब तपाईँ र हाम्रो प्रत्यक्ष कुराकानी तिनैबाट गराउन सक्ने अवस्था रेडियोबाट अलि असम्भव भइरहेको जानकारी गराए। यतिखेर हामीसँग प्रत्यक्ष रूपमा कुराकानी अनि तपाईँसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारीहरू दिने प्रयासमा छौं। कोही जिज्ञासु यतिखेर लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर हजुर?
1: बर्दिवासबाट।
0: नाम के भन्नुभयो?
1: तिलक परिया।
0: तिलक परिया, तिलकजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले? अनि आज पनि कार्यक्रम बजिरहेको छ? अनि कार्यक्रममा बजेको छैन भने धेरै गुनासो भएको छ। ए हो र? अहिले कार्यक्रममा आउनु भएको छ तपाईँ, ठिक छ। अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: नातिनीको बारेमा।
0: नातिनीको बारेमा, नातिनीको साल महिना गते समय भन्नु त? 2074 साल असार महिनाको 3 गते असारको 2 गतेको राति 3 गतेको बिहान कति बजे भयो जन्म?
1: शनिबार बिहान
0: हजुर
1: 3:47 गुरु।
0: 3 बजेर?
1: 2 बजेर 2:47
0: 45 कि कति भन्नुभयो?
1: 2 4 7
0: 2:47 जन्म भयो। कुन जिल्लामा भयो जन्म चाहिँ, महोत्तरीमै कि कता भयो? काठमाडौँ जिल्लामा, काठमाडौँको थापाथली जिल्ला हस्पिटल है। 2 गतेको राति 3 गतेको बिहान, शनिबारको बिहान भन्नुभएको छ यहाँले। तपाईँले भने अनुसार यहाँबाट हेर्दाखेरि के देखिन्छ भने 74 असार 2 गते को राति 2:47 पूर्व भाद्रपदा नक्षत्रको तेस्रो पावबाट दबाट नाम आउँछ, दयाराम नाम राख्नु होला। कुम्भ राशि हुन्छ, अहिले 7:30 शनि चलिरहेको छ, विद्यास्थानमा राहु छ है, बेलैमा राहुको शान्ति नगरे पढाइमा असाध्यै गाह्रो छ है। अब यो अलिकति ग्रहमा दोषहरू परेको छ, ग्रहको दोषलाई शान्तिहरू गर्ने, ग्रहको दोषलाई पूजापाठहरू गर्ने कामहरू गर्यो भने धेरै कुरामा राम्रो हुन्छ है। अब ठ्याक्कै भन्नुपर्दाखेरि यतिखेर ग्रहमा राम्रो अवस्था छैन, भोलि पठन पाठनदेखि लिएर सबै कुरामा बिग्रिन सक्छ एकदम धेरैसँगले। अहिले शनि चलेको छ, यो शनि 26 वर्षसम्म छ, तुरन्त एउटा कवचहरू धारण गरेर महामृत्युञ्जय जपहरू गराउने, पूर्णिमाको दिन व्रतहरू राख्ने गर्नुभयो भने पढाइमा राम्रो हुन्छ, न बिग्रिन सक्छ। कस्तो छ अहिले पढाइ?
1: ठिकै
0: कि राम्रै? एकदम ध्यान दिनु होला होइन। अब ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू तपाईँले गर्दै अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। शनि भन्ने ग्रहको शान्ति गर्ने, पञ्चम स्थानको राहुको जप गर्ने र चन्द्र ग्रहण योगको शान्ति गर्ने, अरू केही? बाबा मम्मीसँगको सम्बन्ध पनि त्यस्तो नराम्रो छैन, ठिकै छ। अहिले ग्रह चाहिँ बिग्रिएको छ, ग्रहको बेलैमा शान्तिहरू गर्ने, बेलैमा पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। हजुर, घरको वास्तुहरूको लागि पनि ठिकै छ, त्यस्तो नराम्रो छैन, ग्रहहरू ठिक छन्। अलि शान्तिहरू गरेर अगाडि बढ्नु होला राम्रो हुन्छ है त। हजुर,
1: नाम चाहिँ के हो? कुन राशि?
0: दयाराम, दयाराम नाम आउँछ, कुम्भ राशि हुन्छ भने मैले मैले कुम्भ राशि दुईचोटि भनिन्छु अहिले पनि फेरि पछि है। हस्, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र हामी तपाईँसँग भएका प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौँ। हामी लामो समयदेखि तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौँ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा उपस्थित हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि भन्दै थिए, फोन डिस्कनेक्ट भयो, सम्झिन सक्नुहुन्छ र हामीसँग तपाईँ प्रत्यक्ष रूपमा आएर हामीसँग भएका विभिन्न जानकारी, भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारी पनि तपाईँ लिन सक्नुहुनेछ। धेरै ठाउँबाट गुनासाहरू आइरहेका छन्, रेडियोमा कार्यक्रम बजेन, तपाईँहरूसँग हामीसँगै हुन पाइएन भन्ने कुरा धेरैवटा आइरहेका छन्। कार्यक्रम सुनिरहनु भएको छ भने अलिकति के हुन्छ भने तपाईँले अलिकति हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईँहरूसँग भएका धेरैभन्दा धेरै भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जानकारी र तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जानकारीहरू दिने एउटा प्रयासमा हामी लागिरहन्छौं। 98-453-97-658 र 98-142-73-601 सिधा सम्पर्कमा भने तपाईँ रहन सक्नुहुन्छ, हामीसँग रहेर प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधानको लागि आउन सक्नुहुन्छ। कमेन्टहरू र हामीलाई भएका जिज्ञासाहरू केही भए तपाईँले हामीलाई राख्न सक्नुहुनेछ, हामीलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा हामी लागिरहेका छौं। प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्न सक्नुहुन्छ र हामीसँग भएका विभिन्न जानकारी अनि तपाईसँगका विशेष भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा तपाईँ लाग्नुपर्ने हुन्छ। हामीसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी तपाईँसँग हामी गर्नेछौँ। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे
2: गुरु।
0: राधे श्याम हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: अनिल कुमार सारू।
0: अनिलजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: हजुर, हेर्न चाहिँ छोरीको बारे।
0: छोरीको साल महिना गते समय भनिदिनु त। उहाँसँग हाम्रो कुराकानी हुन सकेन, कार्यक्रममा अलिकति ध्यान दिनुहोला, फेरि पनि अनुरोध गरेँ। कार्यक्रममा फोन गरिसकेपछि मैले धेरैचोटि तपाईँलाई अनुरोध गरेको छु, बारम्बार तपाईँले साल महिना गते समयहरू प्रष्ट हुने गरी फोन गर्नुभयो भने धेरै कुरामा सहज हुन्छ है। हामी प्रत्यक्ष रूपमा कुराकानी र तपाईँसँग भएका विभिन्न जानकारी, भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौं। 98453 97658 र 98142673601 सम्झिन सक्नुहुन्छ। कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे
3: गुरु।
0: राधे श्याम, कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
3: म उदयपुरबाट रेजु धनवार बोलेको।
0: उदयपुरको कुन गाउँमा हुनुहुन्छ यतिखेर? कटारीमा हुनुहुन्छ। कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले यतिखेर? हजुर, युकेएफएममा कार्यक्रम सुन्दै हुनुहुन्छ अनि कसको बारेमा जानकारी? युकेएफएममा दैनिक रूपमा कार्यक्रम आएको छ कि कहिले काहीँ बन्द भएको छ आजभोलि? कार्यक्रम सुनिरहनु भएको छ कि छैन?
3: आज अघि चाहिँ सुनिरहेको थिएँ, अहिले फोन लागिकन छैन।
0: अरू भन्नु त, साल महिना गते समय कसको बारेमा हेर्न चाहनुहुन्छ?
3: 2079 साल मेरो छोरा
0: 79 साल
3: फागुन महिनाको 23 गते मङ्गलबारको दिन
0: कति बजे?
3: बिहान 8:45 गुरु।
0: 8:45 बिहान। जिल्ला कुन भयो होला, कहाँ भयो जन्म?
3: जन्म जिल्ला चाहिँ उदयपुरमै भएको हो, जन्म चाहिँ गाईघाटमा।
0: गाईघाट उदयपुरमा होइन?
3: हजुर,
0: बक्सी हस्पिटल हो।
3: हजुर,
0: 79 साल फागुनको 23 गते मङ्गलबार भन्नुभएको छ। 8:45 पूर्व फाल्गुनी नक्षत्रको दोस्रो पावा टङ्ग राज नाम आउँछ, सिम्म राशि हुन्छ। के छ नाम?
3: हजुर, त्यही छ गुरु, नाम त्यही हो।
0: यहाँबाट हेर्दाखेरि 6 वर्षसम्म उल्का छ, सामान्य अलिअलि स्वास्थ्यमा समाज अलि एक ओर बढी, असाध्य जिद्दी, असाध्य रिसालु हुन्छ यस्तो बच्चा है। पठन पाठनमा राम्रै हुन्छ, भोलि राम्रो अवस्था छ, बुवा आमाको सम्बन्ध, परिवारको सम्बन्ध सबै ठिक छ। राज्य परेको
3: शुभ रङ के होला गुरु?
0: 9 अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो पहेँलो रङ, कालो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ है।
3: हजुर, कवच के लाउँदा ठिक होला? अलिक चकचके बढी छ कि,
0: कवच लाउनै पर्दैन। किन कवच लाउनु, किन पछि खर्च गर्नु पर्यो?
3: होइन, अलिक बढी सक्सकै छ कि गुरु, अनि त्यही भएर
0: बच्चाहरू त्यतिकै एक्टिभ हुने ठिकै त हो नि, सामान्य
3: भाँचिसक्यो गुरु, अनि त्यही भएर अलिक बढी नै उयो ग्रहहरू।
0: 6 वर्षसम्म यस्तै हुन्छ बच्चा, यो उल्का भन्ने ग्रह छ।
3: कति वर्षसम्म रे गुरु?
0: यो 6 वर्षसम्म उल्का छ।
3: हजुर, अनि शुभ बार कुन होला?
0: सबै बार शुभ हुन्छ, त्यसरी शुभ
3: बार।
0: शनिबार नयाँ कामहरू नगराउनु होला, पूर्णिमाको उपासना गराउने, चन्द्रमाको उपासनाहरू गराउने राम्रो हुन्छ। आत्तिनु पर्दैन त्यस्तो, अब उल्काको उल्काले नै धेरै कुरामा दुःख दियो भने नवग्रहको कवचहरू लाउनु मिल्यो। तर मेरो सल्लाह अनुसार त्यसरी बच्चा एक्टिभ हुँदैमा फटा हुँदैन के, हाम्रो अलिकति समाजमा के भइदियो भने आफू चाहिँ बच्चाको छेउमा बसेर बच्चा एक्टिभ भएको मान्छे लग्नमा राहु छ एक कुरो नि हो होइन कसैले भनेको मान्नेवाला छैन त मैले भनिसकेँ अघि नि यति हुँदैमा एक कुरोलाई रोक्न त कवचहरू हुँदैन हामीसँग होइन कवच लगाउन त्यति हुँदैन खर्च लाग्छ अनि यो नपर्ने मान्छेलाई किन खर्च गराउने होइन बरु तपाईँले छोराको चिना गर्नु भएन भने चिना गर्नु बरु घरमा उल्काको शान्ति गराउनु पूजापाठ गराउनु
3: अस्ति भर्खरै गराएको गुरु अस्ति भर्खर गराएको यहाँ गुरुले चाहिँ के भन्नुहुन्छ भने छ महिनामा सकेसम्म छ महिनामा लगाइदिनु भन्नुभएको
0: छ महिनामा एक वर्षमा कति सकिन्छ गरिरहेको राम्रो त्यस्तो केही डर छैन भन्दाखेरि तपाईँ ढुक्कै छोडिदिनुहुन्छ म तपाईँलाई भन्दै थिएँ तपाईँ घरमा मोबाइल चलाउनुहुन्छ अनि छोरीलाई पढ भन्नुभयो भने छोरीले पढ्दैन त आफू पनि अलिकति सावधान हुनुपर्छ क्या नेपालमा आजभोलि यो एकदम क्या के भन्छ यसलाई नमिलेको समाज क्या हामी नि तपाईँ हामी टन्न हातमा मोबाइल लिएर बस्ने अनि छोरीलाई पढा पढा भनेपछि त बच्चाले पढ्दैन त्यही भएर बच्चा अलिकति झक्की हुनुमा तपाईँको पनि दोष छ अब तपाईँ पनि सुध्रिने छोरीलाई पनि सुधार्ने है धेरै नै
3: अनि हाम्रो श्रीमान श्रीमतीको सम्बन्ध
0: राम्रो छ राम्रो ठिक छ नराम्रो छैन
3: सबै
0: ठिक छ धेरै राम्रो छ बच्चा एक्टिभ भएको एक्टिभ भएको बच्चालाई आफूले अलिकति केयर गरेर अलिकति उसलाई सम्हाल्न आफूले खोज्ने हो क्या छोरा बिग्रेको भन्न मिल्दैन नि ऊ त अब आजभोलिको बच्चाहरू यति धेरै एक्टिभ भएन भने पनि फेरि के हुन्छ हस्पिटल धाउनुपर्छ किन मेरो छोरो स्लो भयो भन्नु हो कि छोरोलाई तपाईँ टाइम दिन सक्नु भएन तपाईँलाई मोबाइल नहेर्नु छोरोपट्टि धेरै ध्यान केन्द्रित गर्नु केही लाउनु पर्दैन है अहिले छुट्टी हो राधे श्याम हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ एउटा कुरो भन्न मन लाग्यो मान्छेलाई कवच भनेपछि कस्तो लाग्दो रहेछ भने प्याटपुट लगाइदिइहाल्ने भोलिपल्ट चट्टे हुन्छ त्यो होइन ग्रहको प्रभावलाई उसले रोकिदिने काम गर्छ कवचले बुझ्नु भने अब बच्चा एक्टिभ हुँदैन फेरि कवच लगाएर चाहिँ त्यो एक्टिभै हुने छोड्ने होइन नेगेटिभ ग्रहहरू छन् भने त्यसलाई पोजिटिभ पार्ने काम मात्रै गर्छ ग्रहले उत्पटेङ आफन्तमा हुन्छ होइन के हुन्छ भने मान्छेलाई अलिकति ग्रहलाई कन्ट्रोल गर्ने कामहरू गर्छ ग्रह शान्ति पूजापाठ कवच होइन ग्रहका रत्नहरू धारण गर्छौँ हामी एक दिन पाँचजना बाहुन लिएर पूजा गराउँछौँ यी सब के किन गरिरहेका छौँ भने ग्रहलाई पोजिटिभ होस् भनेर आफू पोजिटिभ आफू पनि भन्नुपर्छ हामी धेरै बिग्रिसकेका छौँ मोबाइल बिना भात रुच्दैन मोबाइल बिना एक रात पनि हामी घरमा यतिकै बस्न सक्दैनौँ एक दिन मोबाइल कतै छोड्यो भने राम्रो राम्रो संसारै छोडे जस्तोलाई गराउँछ तपाईँहरू अथवा हामी पनि भनौँ न किनहरूलाई दोष दिने हामी त्यही गर्छौँ होइन हामीलाई सामाजिक सञ्जालले धेरै कुरामा एक खालको चाहिँ रोग दिइसकेको छ त्यही भएर तपाईँ हामी सचिनुपर्छ तपाईँ हामी सुध्रिनुपर्छ छोराछोरीलाई सुधार्नु भन्दा पहिले हामी आफै सुध्र्यौँ भन्दै कार्यक्रम ज्योतिष तर्पणको अन्तिम भागमा छु भोलि बिहान उपस्थित हुन्छु तपाईँ र मेरो भेट 8 बजे भोलि रहनेछ तबसम्मको लागि भने आज्ञा दिनुहोस् तपाईँको दिन मंगलमय रहोस् आनन्दमय रहोस् जय श्री कृष्ण जय जय श्री राधे।

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843347262,
1: 9810555580
2: र वाट्सएप नम्बर 9552286646।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
6: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
1: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाँचीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाँचीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास बनाउनेको उपचारका लागि पाथीपरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
0: पाथीपरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेलछेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98 420 50 541।

0: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। लगातारको वर्षापछि आएको बाढ़ीमा परि डोल्पाको जगदुल्ला गाउँपालिका पाँच गौरी गाउँकी एक महिलाको मृत्यु भएको छ। छ जना घाइते भएका छन्। आज बिहान करिब 3 बजे धुला खोला तथा आसपासका खोल्सामा हिलो माटो सहितको बाढ़ी गाउँमा पसेपछि घरमै सुतिरहेकी स्थानीय अन्दाजी 56 वर्षीय आनन्दी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिल राजगिरीले जानकारी दिए। बाढ़ीमा घाइते भएकी विकलाई उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भयो। डीएसपी गिरीको भनाई छ। जंगली हात्तीले आक्रमण गर्दा चितवनमा आमा र 4 वर्षीय छोराको ज्यान गएको छ। चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार भरतपुर महानगरपालिका 23 बेलहट्टाका पूर्ण बोटेको घरमा जंगली हात्तीले आक्रमण गरेको हो। जंगली हात्तीले आक्रमण गर्दा पूर्णकी श्रीमती 25 वर्षकी आशिका बोटे र 4 वर्षका छोरा भरतको निधन भएको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी चन्द्रभूषण यादवले बताए। सरकारले खानी तथा खनिज क्षेत्रमा कडाई गरेको छ। सरकारले देशका विभिन्न भूभागमा रहेका खानी तथा खनिज क्षेत्रको उत्खनन र नियमनमा कडाई शुरू गरेको जनाएको हो। बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको 100 दिने उपलब्धि प्रतिवेदन अनुसार राष्ट्रिय सम्पत्तिको रूपमा रहेका खानीहरू होल्ड गरेर राख्ने र काम नगर्ने प्रवृत्तिलाई रोक्न कडाई गरिएको जनाएको छ। जस अनुसार सरकारले खानी तथा भूगर्भ विभाग मार्फत हालसम्म 122 वटा खोज तलास अनुमति पत्र र 3 वटा उत्खनन अनुमति पत्र गरी कुल 125 वटा लाइसेन्सहरू रद्द गरेको जनाएको छ। सरकारले नेपाललाई आरोग्य पर्यटनको गन्तव्य मुलुकका रूपमा विकास गर्ने उद्देश्यले सन् 2035 5 वटा प्रमुख एकीकृत आरोग्य केन्द्र स्थापना गर्ने भएको छ। सरकारले 100 दिनको उपलब्धि सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाललाई आरोग्य पर्यटनको गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले सो योजना अघि सारेको बताएका छन्। नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको साधारण सभाले प्रत्येक वर्षको अप्रेल 15 विश्व आरोग्य दिवस मनाउने घोषणा गरिसकेको छ। सो दिवसलाई मुलुकभर अभियानका रूपमा सञ्चालन गर्ने आरोग्य पर्यटन गन्तव्य नेपाल आर्थिक समृद्धिको आधार भन्ने दूरदृष्टिसहित राष्ट्रिय आरोग्य पर्यटन रणनीति सन् 2026 2035 तथा यस सम्बन्धी कार्य योजना जारी भइसकेको मन्त्री पोखरेलले जानकारी दिए। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र प्रधानमन्त्री बालेन्द्र शाह समक्ष आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ। सरकार गठनको 100 दिन पूरा भएको अवसरमा सिंह दरबारमा आयोजित सोही पत्रकार सम्मेलनमा कार्यदलका संयोजक एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहले यसबारे जानकारी दिएका हुन्। संचारकर्मीको जिज्ञासामा कार्यदलका संयोजक शाहले कार्यदलले काम गरिरहेको र असार मसान्तभित्र प्रतिवेदन बुझाउने तयारी रहेको बताएका छन्।
1: प्रतिरोधात्मक आर्थिक हुलास छ त अरू कतिले खोज्दै।

0: एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: ओहो जेठा बजार हिँड कि क्या हो
2: जस्ता पाता किनौ कि भनेर नि काका
1: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा
2: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि
1: लाटा जुन पाइन्छ त्यही किन्छ पस्ताउनु पर्ला है पस्ताउनु
2: उसो भए कुन किन्ने त काका
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरिएको हुलासको गुराँस छ जस्ता पाता नि किन्ने नि लाटा
2: कहाँ काका हुलास जस्ता पाता किन सहरसम्म को जाओस्
1: अरे शिव तलाई थाहा छैन कि क्या हो
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ
2: ए त्यसो भए त म हुलास जस्ता पाता नै किन्छु नि काका
4: हुलास भए अरू किन खोज्ने

0: हजुर, अब चाँदीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। चाँदीमा घर कर्जा, चाँदीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: रङ्गी सङ्गी जस्ता पाता पर्दछ मनमोहक टिकाउ पनि।

आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी

0: 40 वर्षदेखि सबै नेपालीको विश्वास जित्न सफल अन्तर्राष्ट्रिय गुणस्तरको रंग सही तौल र अन्य पाता भन्दा बढी जिन कोटिङ भएकोले चिया नलाग्ने फुलासको कुरा साफ सादा तथा रंगीन जस्ता पाता फुलास भए अरू किन खोज्ने.
1: Coming up next.
2: The Good Morning Show. अविरल वर्षासँगै देशको विभिन्न क्षेत्रमा बाढ़ी तथा पहिरोका घटना बढ़दै जाँदा कर्णाली प्रदेशका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ. नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार असार 17 गते परेको वर्षाका कारण रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिका 6 स्थित रिजेगाड खोलामा आएको पहिरोले जाजरको डोल्पा जोड़ने भेरी करिडोर अवरूद्ध भएको छ. त्यसैगरी हिजो रोल्पाको परिवर्तन गाउँपालिका 1 खोलावाङ क्षेत्रमा खसेको पहिरोका कारण घोराई रूकुम सहित मार्ग पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ. कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ. नगरपालिकाले जोखिममा परेका बालबालिकालाई बालहित कोष मार्फत खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेको हो. नगरपालिकाको बालहित कोष मार्फत विपन्न असहाय तथा विभिन्न कारणले जोखिममा परेका बालबालिकालाई राहत सामग्री प्रदान गरेको छ. नगरपालिकाभित्रका जोखिममा परेका 115 बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेको नगर प्रमुख शंकर प्रसाद उपाध्यायले जानकारी दिए. उत्तर कोरियाली नेपाली
3: दिस इज रेडियो संखुवासभा 95.5 मेगाहर्ट्ज.

0: digital nepal chokma anike hekyang yamu lakori hekyang ainan thosa usurbanu ningwa kebakpa banking ra labu phokum muktinath vikas bank re tencha aplungo chobuga muktinath vikas bank tencha bank omen bank tencha os getma pong
1: ओहो लु नमस्कार है सर ओहो लु नमस्कार है सर नमस्कार अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ

0: कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: ठटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901055।
1: More style, more design. Total Tailors.
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुम्लिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 9860964000
6: र 9919376775।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
7: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842050541।
8: नमस्कार है वडाध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
9: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
8: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
11: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
8: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
3: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
5: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9942287676।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खातबारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।

0: महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
3: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
3: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
4: सम्पर्क नम्बर 0 29 5 90 6 67 र 98 4 20 22 6 67।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफले।
5: सम्पर्क 98 4 33 47 262,
3: 98 10 55 55 85
5: र व्हाट्सएप नम्बर 98 5 20 28 6 46।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खाँदबारी 1 संख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0 29 5 75 2 67, मोबाइल 97 4 38 46 0 84।
3: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त?
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदरी नगरपालिका एक प्रगति टोल
7: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल,
7: सम्पर्क नम्बर 9813655553
3: र 9843180049।
8: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो संख सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेरन विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: NCSA कम्प्युटर सेन्टर खादवालिए सङ्कुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295161065, 9841252504, 9841226987 र 9852051906।
4: खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
5: आयो सबको घर घरमा।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842571841 र 0295262666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: सबै घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029-575-1147
2: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
3: नमस्कार भाइ तुमलिङतिर पो हिँडेको हौ म त
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
3: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ
2: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
3: ए ल ल सँगै जाउँ न भाइ
4: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ
3: रबिन टेलर्स खापारी नगरपालिका 9 तुमलिङ टार राधाकृष्ण मन्दिर अगाडि
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-76-75
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
3: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी 1 नगरपालिका रोड सङ्खुवा सभा
3: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
5: प्रोप्राइटर लक्ष्मी काफ्ले
3: सम्पर्क 9843-47-262
5: 9810-55-55-85
3: र वाट्सएप नम्बर 9852-28-646
6: निशा तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
7: ए अब त जानै पर्ने भएन नि हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
6: हाम्रो सेवाहरू
7: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029-560-580 9952-160-580 र 9942-08-181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदबारी 1 सङ्खुवा सभा
8: आयो सबको घर घरमा
9: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
10: नमस्कार तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज
9: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 9842-57-841 र 029-552-66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो सङ्खुवा सभा तपाईँको आवाज जनताको साथ
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन
12: पर
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
12: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98160555553 र 98423180049।
13: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
14: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
15: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98

0: digital nepal chakma anike hekeng yammo lori hekyan ainang thosa usurbanu ningwa kebakpa banking ra labo phokum muktinath vikas bank re tencha aplungo choguba muktinath vikas bank tencha bank omen bank tencha o kepmapong
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक खाँद्री नगरपालिका एक प्रहरी गेट सेउ सङ्खुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: नमस्कार है वडाध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दाहरू भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
1: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 0295806679 र मोबाइल नम्बर 98422876।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
10: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

मूल्य लगाएको माया त केही दिनको छाया मात्र, एक दिन मनमै हराउँछ। तर मेरी माया मेरो दिलमा बसेकी छ मसँगै। मूल्य लगाएको माया त केही दिनको छाया मात्र, एक दिन मनमै हराउँछ।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429781, जनक पौडेली, 98525854 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0 29 5 61 165, 98 4 21 52 564, 98 4 21 26 987 र 98 5 20 51 906।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुनै।
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
10: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादवारी एक नगरपालिका रोड सङ्खुवा सभा।
12: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफ्ले।
12: सम्पर्क 9843347262,
11: 9810555580
12: र वाट्सएप नम्बर 9852028646।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: यसको घर घरको आँगन पुग्छ सेरो फेरो।
2: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.
3: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाइ खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेलछेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
5: आजकल एआई भोइस फेक भिडियोको माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्ने वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीयमा ब्याङ्कद्वारा जारी

AIT मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ्स गुड

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, गान्धीमा डायरीका साथमा दीपशिखा र तारा। समाचार अब विस्तारमा।
2: लगातारको वर्षापछि आएको बाढ़ीमा परी डोल्पाको जगदुल्ला गाउँपालिका पाँच र गौरी गाउँकी एक महिलाको मृत्यु भएको छ। छ जना घाइते भएका छन्। आज बिहान करिब तीन बजे धुला खोला तथा आसपासका खोलामा खोल्सामा हिलो माटो सहितको बाढ़ी गाउँमा पसेपछि घरमै सुतिरहेकी स्थानीय अन्दाजी 56 वर्षीय आनन्दी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिल राज गिरीले जानकारी दिएका छन्। बाढ़ीमा घाइते भएकी विकलाई उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी गिरीको भनाई छ। बाढ़ीमा परी दुई बालबालिका सहित छ जना घाइते भएका छन्। उनीहरूको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइतेहरूको रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जुम्ला रिफर गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार 10 घरमा क्षति पुगेको छ। थप विवरण संकलन गर्नका लागि जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली आज बिहानै घटनास्थलतर्फ खटाइएको प्रहरीले जनाएको छ।
1: जंगली हात्तीले आक्रमण गर्दा चितवनमा आमा र चार वर्षीय छोराको ज्यान गएको छ। चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार भरतपुर महानगरपालिका 23 बेलहट्टाका पूर्ण बोटेकको घरमा जंगली हात्तीले आक्रमण गरेको हो। जंगली हात्तीले आक्रमण गर्दा पूर्णकी श्रीमती 25 वर्षीय आशिका बोटे र चार वर्षका छोरा भरतको मृत्यु भएको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी चन्द्रभूषण यादवले बताए। घरमा सुतिरहेका बेला उनीहरूलाई हात्तीले अचानक आक्रमण गरेको थियो। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ। हात्ती धपाउन आगो बाल्न खोज्दा उनीहरू बस्ने कच्ची घरमा पनि आग लागि भएको छ। स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए। कच्ची घरमा लागेको सो आगो स्थानीय र प्रहरी मिलेर नियन्त्रणमा लिएको डीएसपी यादवले बताए। सो हात्ती ध्रुवे हात्ती रहेको बुझिएको छ। केही वर्ष बेपत्ता भएको ध्रुवे हात्ती फेरि देखिएपछि सर्वसाधारण त्रसित भएका छन्। घटनाको विषयमा चितवन निकुञ्जसँग समन्वय गरेर थप अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ।
2: गृहमन्त्री सुदन गुरूङ धनकुटाको भेडेटार पुगेका छन्। गैराती अबेर भेडेटार पुगेका गृहमन्त्री गुरूङले जिल्ला स्थित सुरक्षा निकायलाई निर्देशन तथा त्यहाँ स्थित इलाका प्रहरी कार्यालयको निरीक्षण गरेको स्रोतले जनाएको छ। उनले प्रमुख जिल्लाधिकारी रुद्रादेवी शर्मा सहित जिल्ला स्थित सुरक्षा निकायलाई शान्ति सुरक्षा कायम गर्न र अपराध न्यूनीकरणका साथै समसामयिक विषयमा निर्देशन दिएका थिए। राति धरानबाट भेडेतार पुगेका गृहमन्त्री गुरूङले सुरक्षा निकायसँग भेटघाट गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। गुरूङले आज धनकुटा सदरमुकाम स्थित जिल्ला कारागार तथा प्रहरी कार्यालयको अनुगमन गर्ने तालिका रहेको जनाइएको छ। यसै गरी धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण गर्ने समेत तालिका रहेको बताइएको छ।
1: प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले एपीएफ स्कूलकी लेखा अधिकृत इन्स्पेक्टर कल्पना गुरूङ र उनका साथी लीलाबहादुर लामालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी कल्याणकारी कोषद्वारा सञ्चालित स्कूलमा भएको आर्थिक अनियमिततामा छानबिन गर्न उनीहरूलाई पक्राउ गरिएको हो। मुद्दाको थप अनुसन्धानका लागि दुवैजनालाई जिल्ला प्रहरी परिसर भद्रकालीमा बुझाइएको सीआईबी स्रोतले जनाएको छ। सशस्त्र प्रहरीको मापदण्ड विपरीत इन्स्पेक्टर गुरूङ विगत छ वर्षदेखि एपीएफ स्कूलमा लेखा अधिकृतका रूपमा कार्यरत थिए। 2082 माघ र फागुनमा 7 करोड़ रूपियाँ को हिसाब नभेटिएपछि उनीमाथि छानबिन शुरू भएको थियो। छानबिनका क्रममा इन्स्पेक्टर गुरूङले पीएफ स्कूलले सशस्त्र मुख्यालय स्थित कल्याणकारी कोषमा दाखिल गर्नुपर्ने रकम प्रेमी लामाको खातामा हाल्ने र उनले मिटर ब्याजमा पैसा चलाउने गरेको खुलेको छ। सशस्त्र प्रहरीले गरेको आन्तरिक छानबिनमा केन्द्रीय कल्याणकारी कोषमा कार्यरत डीएसपी महेन्द्र हमाल सो घोटालामा मुख्य योजनाकारका रूपमा देखिएका छन्। सशस्त्र स्रोतका अनुसार हालसम्म एपीएफ स्कूलबाट कल्याणकारी कोषमा जमा हुनुपर्ने करिब 9 करोड़ रूपियाँ जम्मा नहुनुमा इन्स्पेक्टर गुरूङ र डीएसपी हमाल बीच मिलोमत भएको दावी गरिएको छ।
2: सरकारले खानी तथा खनिज क्षेत्रमा कडाई गरेको छ। सरकारले देशका विभिन्न भूभागमा रहेका खानी तथा खनिज क्षेत्रको उत्खनन र नियमनमा कडाई शुरू गरेको जनाएको हो। वालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको 100 दिने उपलब्धि प्रतिवेदन अनुसार राष्ट्रिय सम्पत्तिको रूपमा रहेका खानीहरू होल्ड गरेर राख्ने र काम नगर्ने प्रवृत्तिलाई रोक्न कडाई गरिएको उल्लेख छ। जस अनुसार सरकारले खानी तथा भूगर्भ विभाग मार्फत हालसम्म 122 खोज तलास अनुमति पत्र र 3 उत्खनन अनुमति पत्र गरी कुल 125 रोक्न कडाई गरिएको उल्लेख छ। जस अनुसार सरकारले खानी तथा भूगर्भ विभाग मार्फत हालसम्म 122 खोज तलास अनुमति पत्र र 3 उत्खनन अनुमति पत्र गरी कुल 125 लाइसेन्सहरू रद्द गरेको जनाएको छ। अनुमति लिएर पनि लामो समयसम्म काम अघि नबढ़ाउने र खनिज क्षेत्र ओगटेर बस्ने कम्पनीहरूको अनुमति पत्र खारेज गरिएको प्रतिवेदनमा उल्लेख छ। यसै गरी खानी उत्खननका लागि अनुमति लिएर पनि हाल निष्क्रिय रहेका अन्य 27 कम्पनीहरूलाई सरकारले स्पष्टीकरण सोधेको छ। उनीहरूले तोकिएको समयमा काम शुरू नगर्नुको

0: चित्त बुझ्दो कारण पेश नगरेमा ती अनुमति पत्रहरू पनि खारेज गरिने समेत संकेत सरकारले दिएको छ।
1: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ, जसको प्रभावले कोशी बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि

0: सम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने, बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
1: सुन चाँदीको मूल्यमा आज सामान्य गिरावट आएको छ। गत शुक्रबारको तुलनामा सुन्तोलामा 400 र चाँदी 10 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रति तोला 2,90,300 र सोही परिमाणको चाँदीको मूल्य 4,605 रूपियाँ कायम भएको छ। गत शुक्रबार छापावाला सुन प्रति तोला 2,90,700 र सोही परिमाणको चाँदी 4,615 कारोबार भएको थियो। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

AIT मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ गुड

हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।

0: आजकल AI voice fake video को माध्यम बाट ठगी गर्ने digital lending भन्दै झुटो loan app बनाएर scamming गर्ने crypto र investment trap fake bank survey वा offer को माध्यम बाट ठगी गर्ने ठगर को बिगबिगी बढेको हुनाले यस्ता ठगर बाट सावधान रहौ कुनै समस्या परेमा वा आफू ठगिएमा bank मा वा नजिकैको प्रहरीमा खबर गरौ वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी
1: गान्धीको डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग उत्तर कोरियाली नेता किम जोङ उनले परमाणु सक्षम क्रूज मिसाइल र अन्य हतियारका साथमा नयाँ 5,000 टनको विध्वंसक काङकोन जहाजको परीक्षणको निरीक्षण गरेका छन्। यो सँगै प्योङयाङले परमाणु सशस्त्र नौसेना निर्माण गर्न आफ्नो प्रयास जारी राखेको बुझिएको छ। कोरियाली केन्द्रीय समाचार एजेन्सी केसीएनएले कार्यक्रममा रणनीतिक क्रूज मिसाइल विनाशक मुख्य बन्दुक र स्वचालित तोपको परीक्षण गरेको छ। साथै सो क्रममा इलेक्ट्रोनिक युद्ध प्रणालीको परीक्षण र यसको लक्ष्य पत्ता लगाउने तथा सूचना प्रशोधन क्षमताको आकलन समेत समावेश गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। परीक्षणहरू अवलोकन गरेपछि किमले अधिकारीहरूलाई विध्वंसको परीक्षणको पूरा गर्न र दुई महिनाभित्र जहाजलाई सक्रिय राख्न आदेश दिएको बताइएको छ। कान्तिपुर डायरीमा अब खेल प्रसंग
2: खेलकुद समाचारको साथमा
3: एलजी लाइफ्स गुड
1: विश्वकप फुटबल अन्तर्गत प्री क्वार्टर फाइनलमा ब्राजिल र नर्वे तथा मेक्सिको र इंग्ल्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ। यस्तै किएलेन एम्बापेले पेनाल्टीबाट निर्णायक गोल गरेपछि फ्रान्सले विश्वकपमा पारागोएमाथि 1-0 जित दर्ता गर्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
2: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँदबारी 1 नगरपालिका रोड सङ्खुवा सभा
2: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
1: प्रोप्राइटर लक्ष्मी काफ्ले
2: सम्पर्क 98433-47262
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646
3: दाँत बलियो भयो भने आँत बलियो हुन्छ
1: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल
3: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्
1: हाम्रा सेवाहरू
3: दाँत नदुखाइ खोल्ने
1: दाँत भर्ने दाँतको आसुति गर्ने
3: दाँतको एक्सरे सुविधा
1: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
3: ध्यान दिनै पर्ने कुरा
1: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल खाँदबारी नगरपालिका 1 हाटलाक नेटुडी खेलछेउ सङ्खुवा सभा फोन नम्बर 029562320 र 98420505041

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिस्निङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, संखुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420 59 801, जनक पौडेली 98520 58 344 र 029560248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, संखुवा सभा।
5: मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। कुन्दनमाको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98520 55 768, 98520 55 768।
0: साथै 98520 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
8: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
9: रबिन टेलर्स, खाँचबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
10: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
9: सम्पर्क नम्बर 98 60 96 40 00
10: र 98 19 32 76 75।

0: नमस्कार है वडाध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा,
4: सम्पर्क नम्बर 0295-6779 र मोबाइल नम्बर 9842-82776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्ध चुकबाट दूरसञ्चार जाने बाटो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: MCSA कम्प्युटर सेन्टर खाँदबारी शङ्खुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: हेरन विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
4: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752267, मोबाइल 97438640।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल।
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163-55553 र 98423-18-49।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खुल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1 प्रहरी गेट, सेउ, संखुवा सभा। हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-5906-67 र 98-4-20-22-67।
6: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
7: हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल, 98-6-15-39-444
8: र 029-5-90-155।
9: More style, more design. Total Tailors.
10: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
11: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
10: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
11: हाम्रा सेवाहरू
10: दाँत नदुखाइ खोल्ने,
11: दाँत भर्ने, दाँतको आसुति गर्ने,
10: दाँतको एक्सरे सुविधा,
11: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
11: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
10: ध्यान दिनै पर्ने कुरा,
11: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
10: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हातलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-76-75।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-65-80, 99-35-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सम्खुवा सभा।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
7: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842-59-801, जनक पौडेली 9852-58-344 र 0295-60-248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
8: यसको घर घरको आँगन पुग्छ सेरो फेरो।
9: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.

0: una sola salida.
1: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 2 बज्यो।

0: सबको मन सुना
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
2: निशा तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
3: ए अब त जानै पर्ने भएन नि हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 9852160580 र 9842108181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी एक सङ्खुवा सभा
4: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो कुन जन्मको पाप थियो कुनै
5: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 9852555768 9852555768
7: साथै 9852555768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
8: आयो सबको घर घरमा
9: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
10: नमस्कार तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
9: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 9842557841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो शङ्खुवा सभा तपाईँको आवाज जनताको साथ
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन
12: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ
13: उपलब्ध सुविधाहरू 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगत्मक साथै व्यावहारिक शिक्षामा आधारित 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा 9. यातायातको सुविधा भएको
9: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा फोन नम्बर 029562165 98421552564 98421926987 र 98520519906
14: नमस्कार है वडा अध्यक्षज्यू
15: नमस्ते नमस्ते के भन्दाउनु भएको
14: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
15: भन्नुहोस् त त्यस्तो के कुरा थियो कुन्नी
14: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
15: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासी हो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाटै सिलाएको त हो नि तपाईँहरू पनि यसबद्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला
14: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
16: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
17: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
18: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
19: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ
20: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
21: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420872776
22: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो
23: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
24: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
23: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँदबारी एक नगरपालिका रोड सङ्खुवा सभा
24: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
23: प्रोप्राइटर लक्ष्मी काफ्ले
24: सम्पर्क 98433-47262
23: 98-10-55-55-85
24: र वाट्सएप नम्बर 98520-28-6 46

0: This is Radio Sankhuasabha 95.5 MHz.
1: आयो सबको घर घर मायो।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवासभा 95.5 MHz।
2: अब रेडियो सङ्खुवासभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदारी नगरपालिका एक, प्रगति टोल।
4: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
2: प्रोप्राइटर प्रतीक्षा दाहाल।
4: सम्पर्क नम्बर 98163-55553
2: र 98423-18-049।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-8-1, जनक पौडेली 98-520-58-344 र 0-29-560-248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
7: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्रै स्टोर निर्माण होम जेकुरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0-29-560-580, 99-520-61-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी एक, सङ्खुवा सभा।
8: Thank you. हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
1: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
10: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
12: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
11: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
12: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
12: ए ल ल, सँगै जाउँ न भाइ।
13: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
12: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
13: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
12: सम्पर्क नम्बर 9860946000
13: र 9193375।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नु होला।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: सम्बोधन गर्नुपर्ने बताएका हुन्। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनुभयो। अर्थतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीति मार्फत नीतिगत सुधार नगरिएमा अर्थतन्त्रले गति दिन नसक्ने उहाँको भनाइ छ। यस्तै परिसंघका उपाध्यक्ष भीम घिमिरेले बजारमा माग नहुनु मुख्य समस्या भएको बताउँदै उपभोग बढ़ाउने कार्यक्रम र क्षेत्रगत आवश्यकता अनुसार कर्जा मार्गदर्शन परिमार्जन गर्नुपर्ने सुझाव दिनुभयो। संकटमा परेका उद्योगलाई खराब कर्जामा वर्गीकरण नगरी पुनर्संरचनाको अवसर दिनुपर्ने पनि उहाँको माग छ। दुवै संस्थाले भारतको जस्तै स्वतन्त्र मौद्रिक नीति समिति गठन र राष्ट्र बैंकको संरचनागत सुधारमा समेत माग गरेका छन्। यस्तै छलफलमा नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर महाप्रसाद अधिकारीले आउँदो आर्थिक वर्षको मौद्रिक नीति लचिलो र विस्तारकारी हुनुपर्ने बताउनुभयो। देशको आर्थिक सूचकहरू सकारात्मक रहेकाले नीतिगत दर वा ब्याजदर करिडोर थप कसिलो बनाउन नपर्ने उहाँको सुझाव छ। नेपाल पत्रकार महासंघले आयोजना गरेको राष्ट्रिय भेलामा संचार मन्त्री विक्रम तिमिल सिन्हा र महासंघ नेतृत्वबीच आरोप प्रत्यारोप चलेको छ। महासंघ अध्यक्ष निर्मला शर्माले सरकारको दृष्टिकोण मीडियाप्रति संकुचन भएको आरोप लगाउँदै सरकारले ल्याएको विज्ञापन परिपत्रले मीडिया उद्योग आर्थिक संकटमा परेको बताउनुभयो। उहाँले न्यूनतम पारिश्रमिक समिति खारेजीको प्रस्ताव र प्रधानमन्त्री कार्यालयसहित संसदीय समितिहरूमा पत्रकारको पहुँच रोकिएको प्रति समेत आक्रोश व्यक्त गर्नुभयो। यस्तै पूर्व अध्यक्ष हरिहर विरहीले सरकार र संचार बीच बढ़दो अविश्वासप्रति चिन्ता व्यक्त गर्दै प्रेस जगतको शक्तिबारे सरकारलाई सचेत गराउनुभयो। जवाफमा संचार मन्त्री तिमिल सिन्हाले सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप नगरेको दावी गर्दै उल्टै पत्रकारिताको धरातल, जिम्मेवारी र महासंघको आन्दोलनको औचित्यमाथि नै प्रश्न उठाउनुभयो। विज्ञापन बजारमा बिचौलियाको बिग बिगीबारे महासंघ मौन रहेको उहाँको आरोप छ। विगतका गैर कानूनी नियुक्तिहरूतर्फ पनि प्रश्न उठाउँदै मन्त्री तिमिल सिन्हाले सड़क आन्दोलनको सट्टा संवाद मार्फत समस्या समाधान गर्न आग्रह गर्नुभयो। प्रेस स्वतन्त्र माथि सरकारले कुनै हस्तक्षेप नगरेको र नगर्ने उहाँको दावी छ। चितवनमा जंगली हात्तीको आक्रमणबाट आमा छोराको ज्यान गएपछि आक्रोशित स्थानीय बासिन्दा र निकुञ्ज प्रशासन बीच चार बुँदे सहमति भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको ध्रुवी हात्तीले गैराती भरतपुर 23 जगतपुरमा घरमै पसेर आक्रमण गर्दा 21 वर्षकी आशिका बोटे र उनका 4 वर्षका छोराको ज्यान गएको थियो। हात्ती धपाउने क्रममा घर समेत जलेर नष्ट भएको थियो। घटनापछि आक्रोशित स्थानीय बासिन्दाले मृतकको शव निकुञ्जको प्रवेशद्वारमा राखी धरना दिएका थिए। छलफलपछि हात्तीले तत्काल नियन्त्रणमा लिने, मृतक परिवारलाई राहत दिने, घर पुननिर्माण गर्ने र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो। स्थानीयवासीका अनुसार ध्रुवी हात्ती लामो समयदेखि बस्तीमा आक्रमण गर्दै आएको थियो। यस हात्तीबाट अहिलेसम्म 25 जनाले ज्यान गुमाइसकेका छन्। विक्रमसम्म 2069 सालमा यसलाई मार्ने आदेश भएको भए पनि हात्ती 5 वर्ष हराएर पुनः देखा परेको हो र 2074 सालमा नेपाली सेनाका एक मेजरको समेत ज्यान लिएको थियो। चितवन राष्ट्रिय निकुञ्जमा रोनाल्डो, गोविन्दे, ध्रुवे लगायतका जंगली हात्ती छन्। डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर 5 गैरी गाउँमा बिहान आएको बाढ़ीमा परि गम्भीर घाइते भएकी एक महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार भएको छ। 44 वर्षकी रेउली विकको अवस्था गम्भीर भएपछि गृह मन्त्रालयसँग समन्वय गरी उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगेको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिनुभयो। दुलाखोला तथा आसपासका खोल्सामा आएको लेदोसहितको बाढ़ी गाउँमा पसेपछि 56 वर्षकी आनन्दी विकको ज्यान जानुका साथै अरू 6 जना घाइते भएका थिए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333-493-555।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। कृषि विभागले 18 जिल्लाका 58 पालिकामा गुणस्तरीय बिउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बिउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ। विभागले संघीय सशक्त वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत उन्नत बिउ उत्पादन गर्न यो कार्यक्रम सञ्चालन गरेको हो। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गर्ने बताउनुभयो। धान खेतीमा सरुवा प्रविधि, पालैपालो जमिन बिजाउने र सुकाउने तथा वर्षाको पानी संकलन जस्ता प्रविधि विस्तारमा जोड़ दिएको उहाँले बताउनुभयो। कार्यक्रम अन्तर्गत हरदीनाथ 1 र 3 वर्णशंकर जात प्रवर्धन, 21 जोन र 500 पर जोन मार्फत बर्खे तथा चैते धानमा यान्त्रीकरण प्रवर्धन र मूल्य श्रृंखला विकास गर्ने योजना रहेको छ। नेपाल खबरमा अब विदेशको खबर। मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढ़ाएको छ। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीका अनुसार ऊर्जा संकटले स्वदेशी स्रोतको विकासलाई प्राथमिकता दिन नयाँ प्रेरणा दिएको छ। विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता भारतले अमेरिका इरान द्वन्दका क्रममा हर्मुज जलमार्गमा लगाएको प्रतिबन्धका कारण ऊर्जा आपूर्तिमा अवरोधको सामना गरेको थियो। युद्ध रोक्ने अस्थायी सहमतिपछि खाड़ी क्षेत्रबाट तेल तथा ग्यास ढुवानी पुनः शुरू भई बजार मूल्य स्थिर हुन थालेको छ। मन्त्री पुरीका अनुसार भारतले अहिलेसम्म अन्वेषण नगरेका झण्डै 2,50,000 वर्ग किलोमिटर क्षेत्रमा तेल तथा ग्यास अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ। आर्थिक वर्ष 2025-26 भारतको स्वदेशी उत्पादनले कुल आवश्यकताको 10% मात्र पूरा गरेको थियो। ऊर्जा विविधीकरणका लागि भारतले तेल आयात गर्ने देशको संख्या 27-41 पुर्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले 2025 समुद्र मन्थन अभियान घोषणा गर्दै समुद्रको तेल तथा ग्यास भण्डारको खोजीलाई राष्ट्रिय प्राथमिकतामा राख्नु भएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन्। यो खेल राति 2:15 अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइभरी कोस्टका समान 2-1 गोलले हराउँदै अन्तिम श्रोमा पुगेका हुन्। ब्राजिल समूह सीको विजेता र नर्वे समूह आईको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेको छैन। यी दुई टोली बीच अहिलेसम्म 4 पटक अन्तर्राष्ट्रिय खेल भएको छ। नर्वेले सन् 1998 विश्वकपमा ब्राजिललाई 2-1 हराएको थियो। चौथो पटक विश्वकप खेलिरहेको नर्वे अहिलेसम्म क्वार्टर फाइनल पुग्न भनै सकेको छैन। विश्वकप प्री क्वार्टर फाइनलमा भोलि बिहान 5:45 मेक्सिको र इंग्ल्याण्ड खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। नकआउटमा मेक्सिकोले इक्वेडरलाई 2-0 र इंग्ल्याण्डले डीआर कंगोलाई 2-1 गोलले हराउँदै अन्तिम श्रोमा पुगेका हुन्। मेक्सिको समूह ए र इंग्ल्याण्ड समूह एलको विजेताको रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1966 विश्वकपमा इंग्ल्याण्डले मेक्सिकोलाई 2-0 गोलले हराएको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबर मैले समका मुख्य मुख्य खबर फेरि एकपटक। बजेटमा समितिको विषय मौद्रिक नीतिमा व्यवस्था गर्न निजी क्षेत्रको माग। मौद्रिक नीतिबाट स्पष्ट राहत नआए अर्थतन्त्रले गति दिन नसक्ने महासंघ अध्यक्ष श्रेष्ठको भनाई। पत्रकार महासंघको राष्ट्रिय भेलामा संचार मन्त्री र महासंघका नेतृत्व बीच आरोप प्रत्यारोप। प्रेस स्वतन्त्रतामाथि सरकारले कुनै हस्तक्षेप नगरेको र नगर्ने मन्त्री तिमिल सिन्हाको दावी। चितवनमा हात्ती पीड़ित स्थानीय वासी र प्रशासन बीच सहमति। अहिलेसम्म 25 जनाको ज्यान लिएको ध्रुवी हात्ती नियन्त्रणमा लिन तत्काल प्रक्रिया थाल्ने। ऊर्जा संकटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने। झण्डै 2.5 लाख वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी। र विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे खेल्दै भोलि बिहान इंग्ल्याण्ड र मेक्सिको बीचको खेल।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त

0: पर्यटकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: काली नदीको शिर,
2: मणि चूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841-5481 वेबसाइट झुले.com.np।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ मित्र खबरमा तपाईँलाई स्वागत छ। लघु घरेलु तथा साना उद्यमीहरूको छाता संगठन नेपाल घरेलु तथा साना उद्योग महासंघको 26 राष्ट्रिय महाधिवेशन आजदेखि ललितपुरको जावला खेलमा शुरू भएको छ। महाधिवेशनमा 1000 धेरै प्रतिनिधिको सहभागिता रहेको छ। महाधिवेशन व्यवस्थापन समितिका संयोजक मोहन कटुवालका अनुसार विगतका नीति तथा कामको समीक्षा, विधान संशोधन र आउँदो कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ। उद्घाटन सत्रमा सचिव मुकुन्द प्रसाद निरौलाले सार्वजनिक निजी साझेदारी मजबूत बनाई रोजगार सृजनामा ध्यान दिनुपर्ने बताउनुभयो। यस्तै महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले देशभरका लघु तथा साना उद्योगले 32-40 लाख जनालाई प्रत्यक्ष रोजगारी दिएको जानकारी दिनुभयो। महासंघका अनुसार अहिले देशभर 9,84,000 साना तथा मझौला उद्योग संचालनमा छन्। भक्तपुर नगरपालिकाले एसईई 2082 उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी र विद्यालयहरूलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा संचार माध्यममा भक्तपुर नगरपालिका भाग 2 पुस्तक पनि सार्वजनिक गरिएको छ। नेपाल मजदूर किसान पार्टीका सचिव प्रेम सुवालले 4 जीपी हासिल गर्ने विद्यार्थीलाई नगद पुरस्कार तथा प्रमाणपत्र र 100% उत्तीर्ण विद्यालयहरूलाई प्रमाणपत्र सहित सम्मान गर्दै संस्थाका कामको लिखित अभिलेखीकरणको महत्वलाई जोड़ दिनुभयो। नगरपालिकाका मेयर सुनिल प्रजापतिका अनुसार यस वर्ष 13 विद्यार्थीले 4 जीपीए र 7 विद्यालयले 100% नतिजा हासिल गरेका छन्, जसले भक्तपुर नगरपालिकाको शैक्षिक गुणस्तरलाई थप पुष्टि गरेको उहाँले बताउनुभयो। अविरल वर्षा, बाढ़ी तथा पहिरोबाट हुन सक्ने विपद व्यवस्थापनका लागि ललितपुरको गोदावरी नगरपालिकामा उच्च स्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ। मनसूनको समयमा हुन सक्ने सम्भावित विपदलाई मध्यनजर गर्दै पूर्व तयारी तथा द्रुत प्रतिकारबारे यो बैठक भएको हो। बैठकमा नेपाली सेना, शस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्वास्थ्यकर्मी, वडाध्यक्ष तथा छिमेकी गाउँपालिकाका प्रतिनिधिहरूको सहभागिता थियो। उच्च जोखिम क्षेत्रको अवस्था, स्रोत साधन उद्धार तथा राहत व्यवस्थापन र अन्तर्निकाय समन्वयबारे विस्तृत छलफल भएको छ। विपदको अवस्थामा समयमै सूचना प्रवाह र भरपर्दो संचार प्रणालीलाई उच्च प्राथमिकता दिने निर्णय भएको छ। सहभागी सबै निकायले नागरिकको जीवन र सम्पत्ति सुरक्षाका लागि तत्काल समन्वय र संयुक्त परिचालनको प्रतिबद्धता जनाएका छन्। र सूचना तथा संचार प्रविधिको क्षेत्रमा भएको विकाससँगै नेपाली गीत संगीत र कलाकारहरू पनि प्रविधिमा पोख्त हुनुपर्नेमा प्राविधिकहरूले जोड़ दिएका छन्। सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषदले संगीत र प्रविधि शीर्षकमा हिजो काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रशिक्षक राजेन्द्र अडियालले गीत संगीतको व्यापार अडियो भिडियो टिकटक फेसबुक लगायत डिजिटल प्लेटफर्मबाट कसरी धन आर्जन गर्न सकिन्छ भन्नेमा कलाकारहरू जानकार हुनुपर्ने बताउनुभयो। परिषदका अध्यक्ष बमबहादुर कार्कीले प्रविधि विज्ञ र कलाकारहरू बीच हातेमालो हुनुपर्नेमा जोड़ दिनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बजेटमा नसमेटिएको विषय मौद्रिक नीतिमा व्यवस्था गर्न निजी क्षेत्रको माग, मौद्रिक नीतिबाट स्पष्ट राहत नआए अर्थतन्त्रले गति लिन नसक्ने

संघ अध्यक्ष श्रेष्ठको भनाई। घरेलू तथा साना उद्योग महासंघको 26 महाधिवेशन शुरू, भावी योजना र कार्यक्रम तय गर्ने र यसैमा उत्कृष्ट नतिजा ल्याउने भक्तपुर नगरपालिकाका विद्यार्थीहरूलाई सम्मान। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खादवारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खादवारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू:
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सप्रेस सुविधा,
5: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा:
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादवारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खादवारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
9: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
6: रबिन टेलर्स, खादवारी नगरपालिका 9, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
9: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98 60 96 40 00
9: र 98 19 32 76 75।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँप बलियो हुन्छ।
2: खातबारीको लागि पाँचभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाँचभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिफरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथिफरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेलछेउ संखुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईहरूले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
6: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
9: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
8: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
9: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
8: सम्पर्क नम्बर 98 60 96 40 00
9: र 98 19 32 76 75।
10: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
10: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
10: प्रोप्राइटर लक्ष्मी काफ्ले।
8: सम्पर्क 98 4 33 47 262,
10: 98 10 55 55 85
8: र व्हाट्सएप नम्बर 98 5 20 28 6 46।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
9: सरप्राइज जेनी, यो गहना कस्तो छ?
10: यस्तो पनि गहना लाउँछन्?
9: अनि यो
10: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
9: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
10: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
9: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
10: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
9: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्धटोल, संखुवा सभा।
10: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1। जनक पौडेली, 98 5 20 58 344 र 029 5 60 248।
9: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्धटोल, संखुवा सभा।
11: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
12: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँचबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँचबारी 1, खाँचबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 00 62।
11: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
10: किन र काका?
11: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
10: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
11: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
11: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
11: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश्च हामीसँग निरन्तर 10 पटक सम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
11: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
11: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीमका दाइली।
11: सम्पर्क 029-41-0084 र 98-40-45-827।
13: नमस्कार है वडाध्यक्षज्यू।
14: नमस्ते नमस्ते, के भन्नु भयो त?
13: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
14: त्यस्तो के कुरा थियो कुन्नी?
13: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
14: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा चेलोस खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा चेलोसमा जानुहोला।
13: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
15: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
16: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
17: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
18: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
19: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
11: सम्पर्क नम्बर 029-560-679 र मोबाइल नम्बर 98-42-82-776।
20: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो,

0: सबै घर घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

0: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0935605080, 9825201580 र 9841108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068, 9852557068।
5: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
7: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842505041।
8: आयो सबको घर घरमा।
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295062666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाँचभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाँचभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू:
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुती गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथिपरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा:
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथिपरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लाट्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू:
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, संखुवा सभा।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1, नगरपालिका रोड, संखुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मरमत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 98433-47-262,
6: 98-10-55-55-85
7: र व्हाट्सएप नम्बर 98-5-20-28-6-46।
8: आयो सबको घर घरमा।
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
12: ओहो लु, नमस्कार है सर। ओहो लु, नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
13: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
12: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
14: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
15: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
14: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
15: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
14: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
15: डिजाइनर सुमन ठटाल 9856 39444
14: र 0295901555।
16: More style, more design. Total Tailors.
17: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
18: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
17: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
18: हाम्रा सेवाहरू
17: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
18: दाँत खुल्ने, दाँत सफा गर्ने,
17: दाँतको एक्सरे गर्ने,
18: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
17: झिक्न मिल्ने आरपीडी लगाइने,
18: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
17: बाङ्गो टिङ्गो दाँत मिलाइने,
18: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
17: मनकामना डेन्टल क्लिनिक खाँद्री नगरपालिका एक प्रहरी गेट सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
18: सम्पर्क नम्बर 0295906667 र 98422667।
19: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
20: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
21: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768 9852557768।
22: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बजे
1: आयो सबको घर घरमा।
2: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो संखुवा सभाको
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: वर्ष मालदह आँपको उत्पादन घट्यो, अब बढीमा 10 दिनलाई पुग्ने। आँपहरूबाट सस्तोमा किनेर बिचौलियाले बजारमा महँगो बनाएको किसानको गुनासो।
7: ऊर्जा संकटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने, झण्डै 2.5 लाख वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी।
6: र लिग टू क्रिकेट श्रृंखला खेल्न जाने नेपाली टोलीको विदाई। विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। काभ्रेको रोशी खोलामा पानीको सतह बढ़ेपछि बीपी राजमार्गको काभ्रे खण्डमा गाड़ी आवागमन बन्द गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सूचना निकालेर सम्भावित जोखिमलाई ख्याल गर्दै बीपी राजमार्गको काभ्रेको सड़क खण्डमा तत्कालका लागि सबै प्रकारका गाड़ीको आवागमन रोकेको र स्थिति सामान्य नहुन्जेलसम्म रोक्ने जनाएको छ। प्रहरीका अनुसार दिउँसो 3 बजेदेखि परेको मुसलधारे वर्षाका कारण रोशी खोलाको जलस्तर बढ़ेको छ, केही ठाउँमा डाइभर्सन बगाएको छ। काभ्रे प्रहरीका अनुसार काठमाडौँतर्फ र पूर्वतर्फ आवाज जात गरेका गाड़ीलाई काभ्रे भन्ज्याङ र मंगलटार तथा सिन्धुलीको नेपालतर्फ रोकिएको छ। आज देशका धेरै ठाउँमा पानी परेकोमा पछिल्लो 3 घण्टामा कोशी, बागमती र गण्डकी केही क्षेत्रमा ठूलो पानी परेको छ। यसैबीच देशभर मनसूनी प्रणाली सक्रिय रहेकोले आज राति र भोलि पनि विभिन्न प्रदेशमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
6: जलवायु परिवर्तनसँगै पछिल्ला वर्षहरूमा विश्वव्यापी मौसमी उतार चढ़ाव बढ़दै जाँदा यस वर्ष शक्तिशाली एलनिनोको जोखिम बढ़ेको छ। संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन WMOले एलनिनो आउँदो केही महिनाभित्र तीव्र रूपमा बलियो हुने भन्दै त्यसले खडेरी, केही ठाउँमा अत्यधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिमको चेतावनी दिएको छ। प्रशान्त महासागरको पानी औसत भन्दा बढ़ी तातो भएर हुने यो घटनाले मनसूनी वायुमा प्रभाव पार्ने र नेपालमा मनसूनको भूमिका उल्लेख रहेकोले यहाँ चासो र चिन्ता पनि बढ़ेको छ। सम्भावित खडेरी, खाद्य सुरक्षा, जलस्रोतको कमी तथा स्वास्थ्य सम्बन्धी चुनौती सामना गर्न किसानदेखि स्थानीय सरकारसम्मले समयमै पूर्व तयारी गर्नुपर्नेमा विज्ञहरूले जोड़ दिएका छन्। साथी महेश गेवालीले एलनिनो के हो भनेर जलवायु विज्ञ धर्मराज उप्रेतीलाई सोध्नु भएको छ।
12: यो स्पेनिस शब्द हो एलनिनो भनेको, चाहिँ एलनिनोको अर्थ चाहिँ लिटिल बोय भन्ने, अर्थात् सानो केटा भन्ने चाहिँ अर्थ हुन्छ। प्रशान्त महासागर तात्यो र एकदेखि दुई डिग्रीको चाहिँ तापक्रम वृद्धि भयो भनेपछि त्यसलाई एलिनोको अवस्था भनिन्छ भने दुई डिग्रीदेखि तीन डिग्रीको हिसाबले समुद्र तात्यो भनेपछि त्यसलाई सुपर एलिनो भनिन्छ र वैज्ञानिकहरूले यसपालि सुपर एलिनो पनि हुन सक्छ भनेर वार्न गरेको अवस्था पनि छ। त्यो भनेको चाहिँ एकदमै ड्राई हुने अवस्था पनि त्यसले ल्याउन सक्छ। एलिनोलाई चाहिँ प्रभाव पार्ने चाहिँ हिन्द महासागरको तापक्रम प्रभाव पार्छ भनेर चाहिँ मैले भने। एलिनोको अवस्थामा चाहिँ एसिया नर्मली सुक्खा हुन्छ र ल्याटिन अमेरिकामा भारी वर्षा हुन्छ। 2072 सालमा नेपालमा संविधान आएको वर्षमा पनि एलिनो अवस्था थियो, एकदमै ड्राई थियो नेपाल, धेरै आग लाग्ने घटना भएका थिए र अहिले पनि त्यो अवस्था हुन सक्छ भनेर चाहिँ अब जल तथा मौसम विज्ञान विभागले पनि यसपालि औसत भन्दा कम पानी पर्ने भनेको
13: हो। नेपालको मनसुनमा चाहिँ पानी कति ढिलो वा कति कम पर्ने चाहिँ हुन सक्छ?
12: अनुसार फरक फरक पनि छ। जस्तो लुम्बिनी प्रदेशमा औसत भन्दा कम वर्षा हुने सम्भावना चाहिँ 55-65% भनेको छ, त्यति सम्भावना है भने कोशी प्रदेशमा यो अवस्था फरक छ, सुदूरपश्चिममा फरक छ, प्रदेश अनुसार फरक छ। 15 दिनको पनि हामीले फोरकास्टलाई अलिकता आकलन गर्ने हो भनेपछि वर्षा चाहिँ रोकिने भन्ने चाहिँ छैन, कम हुने र ठाउँ अनुसार चाहिँ फरक हुने अवस्था चाहिँ देखिन्छ।
13: अब यसबाट हुने जोखिम चाहिँ के हुन सक्छ र के कुरामा चाहिँ तयारी गर्नुपर्छ?
12: जोखिम त बाढीको जोखिम, पहिरोको जोखिम, अनि चाहिँ खहरे खोलाको जोखिम। हाम्रा सड़क पूर्वाधारहरू चाहिँ कमजोर भएका कारणले गर्दाखेरि सड़कमा पनि अब ढुङ्गा खस्ने, पहिरो खस्ने र त्यसले गर्दाखेरि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूलाई चाहिँ यसले नोक्सानी गरेको, हानि गरेको अवस्था पनि हामीले देखेका छौँ। शहरी डुबानहरू बढ्दो छ। काठमाडौँमा 30 मिलिमिटरदेखि 40 मिलिमिटर वर्षा हुँदाखेरि नै धेरै ठाउँमा जलमग्न हुने अवस्था छ। रोशी खोलामा चाहिँ 40 मिलिमिटरदेखि 50 मिलिमिटर वर्षा हुँदाखेरि बाढी आउने गरेको अवस्था छ। धेरै ठाउँको थ्रेसहोल्ड पनि परिवर्तन भएको हुनाले चाहिँ औसत भन्दा कम वर्षा हुँदैमा पनि धेरै ठाउँमा जोखिम बढेको हामीले देखेका हुनाले चाहिँ औसतकै हिसाबले चाहिँ हामीले बस्दाखेरि चाहिँ कहिले काहीँ जोखिमको आकलन गर्न बिर्सन्छौँ कि भन्ने हिसाबले पनि सोच्नुपर्छ। त्यसले गर्दाखेरि चाहिँ बाढी पहिरोको जोखिमको लागि चाहिँ हामीले काम गर्नुपर्छ भन्ने यसले म्यान्डेट पनि दिन्छ। कृषि र स्वास्थ्यमा कृषिमा पानी परेन भनेपछि सुक्खाको असर रोपाई हुन सक्दैन भनेपछि यो कृषि प्रणालीमा पनि यसको असर रहन्छ र दोस्रो कुरा चाहिँ रोपाई गर्दाखेरि चट्याङ पर्ने सम्भावना धेरै, त्यति बेला चाहिँ खेतमा पानी भएको ठाउँमा भिजेको ठाउँमा खुट्टा हाल्यो भनेपछि चट्याङ ल्याङ्ने सम्भावना पनि धेरै हुन्छ। आकाशमा चाहिँ गडगडाट हुँदैछ भनेपछि रोपाईको खेतबाट बाहिर निस्कनु पर्ने सबैभन्दा सुरक्षित उपाय हो भनेर पनि भन्न चाहे मैले।
13: एलनिनो चाहिँ कति समयसम्म रहने प्रक्षेपण छ?
12: अहिलेसम्मको लागि 9 महिनादेखि 12 महिना चाहिँ रहन्छ भनेर भनिएको छ।
13: सरकार वा स्थानीय तहले चाहिँ विशेष गरी सर्वसाधारणलाई चाहिँ कस्तो सहयोग अथवा सूचना दिनुपर्छ जस्तो लाग्छ तपाईँलाई?
12: जोखिमको सूचना सबैतिर पुर्याउने, बिमा गर्ने, जस्तो बाढीको बिमा गर्ने होइन, विद्यालयबाट विद्यार्थी घर फर्किँदाखेरि चाहिँ सुरक्षित तरिकाले जानुपर्छ भन्ने किसिमले विद्यालयमा पनि यो विपदको सचेतना कार्यक्रमहरू गर्ने, नभए पनि एक्स्ट्रा करिकुलमको हिसाबले पनि सानसाना विद्यार्थीहरूलाई पढाउने, जोखिमको ज्ञान चाहिँ एकदमै सेन्डाई फ्रेमवर्कले दिएको म्यान्डेट भनेकै चाहिँ जोखिमको ज्ञान प्रत्येक व्यक्तिले लिनुपर्छ। सबै ठाउँमा सरकारले नै गर्छ भन्ने किसिमले चाहिँ सोच्नु हुँदैन, किन भन्दाखेरि हामी सरकारलाई सहयोग गर्ने भनेको व्यक्तिले पनि धेरै ठूलो भूमिका हुन्छ। सही सूचना, सही माध्यम, सही च्यानलबाट प्रसारण भयो भनेपछि त्यसले राम्रो गर्छ भन्ने हो।
7: उहाँनुहुन्थ्यो जलवायु विज्ञ धर्मराज उप्रेती। नेपाल दर्पणमा खबरकै सिलसिला कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले लामो समयदेखि सम्पर्क विहीन रहेका कर्मचारी हटाउने कामको शुरूआत गर्नुभएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कको अध्यक्ष समेत रहनुभएकी चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुईजना कर्मचारीलाई सेवाबाट हटाएर सम्पर्क विहीन हुने कर्मचारीमाथि कार्यवाही शुरू गर्नुभएको हो। सेवाबाट हटाएका कर्मचारीमा कृषि अनुसन्धान निर्देशनालय सुनसरीमा कार्यरत प्राविधिक अधिकृत छैटौं पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र खुमलटार ललितपुरमा कार्यरत वैज्ञानिक एसवान नमिता भट्टराई हुनुहुन्छ। दरबन्दी मात्र ओगटेर सम्बन्धित कार्यालयमा उपस्थित भई जिम्मेवारी पूरा नगर्ने कर्मचारी विरूद्ध आवश्यक कार्यवाही गरेको मन्त्री चौधरीको भनाइ छ। नार्कबाट शुरूआत गरेको र अब मन्त्रालय अन्तर्गत रहेका विभाग केन्द्र लगायत निकायबाट सम्पर्क विहीन रहेका कर्मचारी पनि हटाउने मन्त्री चौधरीले बताउनु भएको छ।
6: महान्यायाधिवक्ताको कार्यालयले नवयुवा आन्दोलनसँग जोड़िएका फौजदारी मुद्दाहरूको पेशी अहिलेलाई रोक्न देशभरका सरकारी वकिल कार्यालयमा पत्र पठाएको छ। गृह मन्त्रालयले असार 18 गते नवयुवा आन्दोलनसँग सम्बन्धित घटनामा परेका फौजदारी अभियोगहरू

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With
2: सरकारसँग युद्धमा छन्। यो द्वन्द्वमा लाखौं मानिसको ज्यान गएको छ र यमनमा ठूलो मानवीय संकट निम्त्याएको छ। विद्रोहीहरूले यमनको राजधानी साना लगायत उत्तरको ठूलो भाग र पश्चिमी रेड सी चर्चमा रहेको होडेडा बन्दरगाह नियन्त्रणमा लिएका छन् भने अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले दक्षिणको ठूलो भागमा शासन गर्दै आएको छ। सन् 2022 राष्ट्रसंघको मध्यस्थतामा भएको युद्ध विराम यता द्विपक्षीय बीच लड़ाई धेरै हदसम्म रोकिएको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू त्रिदेशीय श्रृंखलाका लागि नेदरल्याण्डस जाने नेपाली टोलीको विदाई भएको छ। नेपाल क्रिकेट संज्ञानले आज एक कार्यक्रमका बीच टोलीको विदाई गरेको हो। लीग टू क्रिकेट श्रृंखला यही जुलाई 21 देखि 31 तारीकसम्म हुनेछ। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्डस, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू:
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाङ्गातिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने।

0: खलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिफोरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
0: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
2: पाथिफोरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 500।
3: You are listening to Radio

0: टोली सधैँका लागि तानीमा घर कर्जा तानीमा ब्याङ्क सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा देवशिखर नवीन समाचार अब विस्तारमा।
2: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सभापति गगन थापाले सरकारको पहिलो 100 दिनमा भएका कामप्रति असन्तुष्टि जनाएका छन्। ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा थापाले सरकारको कामलाई लिएर प्रश्न उठाएका हुन्। सभापति थापाले सरकार नागरिकको उठिवास लगाएर सामाजिक सञ्जालमा चर्चा कमाउन व्यस्त भएको आरोप लगाए। जनजीवनका समस्या समाधानमा सरकार केन्द्रित हुन नसकेको थापाको भनाइ छ। उनले भने,
3: हामीले अब्जर्भ गरेको कुरा के देख्यौं, यो सरकारलाई लाइफ भन्दा बढी लाइफको चिन्ता छ, लाइफ भन्दा बढी उसलाई लाइफको चिन्ता भएको हामी पाउँछ। वास्तविक जीवन जीविकाको सवाल भन्दा पनि लोकप्रियताको कुरा, त्यो पनि यो भर्चुअल तालीको कुरा, यो चाहिँ सबैभन्दा बढी महत्वपूर्ण हो भन्ने रहेको पाउँछ। यसको एउटा दुईवटा उदाहरणबाट यसलाई मजाले यसलाई बुझ्न सकिन्छ।
2: कंग्रेस सभापति थापाले निजी क्षेत्रका प्रतिनिधिलाई सरकारले अपराधी सरह व्यवहार गरिरहेको आरोप लगाए। आर्थिक अपराध विरूद्ध सरकारले कानूनी रूपमा अघि बढ़ाएको प्रक्रियामा समर्थन भए पनि निजी क्षेत्रका प्रतिनिधि सबैलाई ठग जस्तो व्यवहार गरिएको उनको भनाई थियो।
3: दुईजना पाँचजना दसजना व्यवसायीलाई उठाउने ल्याउने थुन्ने गर्ने भन्ने कुरा केही नामहरू जसलाई सरकारले यो खास आर्थिक अपराधमा कार्यवाहीहरू शुरू गरेको छ त्यसमा हामी सराहना गर्छौं, त्यसमा हाम्रो पूर्ण रूपमा साथ समर्थन छ। कानून

आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसमा ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानीमा बैंकद्वारा जारी

0: परामर्श दिने,
1: दाँत फुल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने पिच दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसिटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99525160580 र 99421081। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सम्खुवा सभा।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँ